स्त्री विदेशी नागरिक तर्फ 269 पुरुष र 329 महिला सम्पर्क विहीन छन्। फेला परेका शव मध्ये 1147 शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बढेपछि हालसम्म 9254 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3030 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्रेले जानकारी दिनुभएको छ। हालसम्म मृतक 1286 जना र मृतकका आफन्त 1412 जना गरी 2699 जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। बाढीपछि फेला परेका 1366 मध्ये 1147 शव व्यवस्थापन गरिएको छ। गत वर्षको भदौ 23 गते नवानेश्वरमा भएको जेन्जी आन्दोलनका शहीद योगेन्द्र न्यौपानेको शालिक अनावरण गरिएको छ। हवस् त खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ सञ्चालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने प्रविधि सञ्चालनमा काम गरिरहेको हो। सेल ब्रोडकास्टिङ सञ्चालनका लागि छुट्टै कार्यदल बनाएर काम भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विगतका प्रतिवेदनको सुझाव सहित कार्यदलले सेल ब्रोडकास्टिङ सञ्चालनका लागि कार्यविधि अन्तिम चरणमा पुर्याएको उहाँको भनाइ छ। अब बजेट लगायतका विषय टुङ्गिएपछि कार्यविधि अनुसार कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ। सेल ब्रोडकास्टिङ सञ्चालनमा ल्याउन प्राधिकरणले यसअघि नै काम अगाडि बढाए पनि रसुवाको भोटेको सीमा बाढी आएपछि केही प्रभावित हुन पुगेको उहाँले बताउनुभयो। कार्यदलका सदस्य समेत रहेका नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक विनोद चन्द्र श्रेष्ठले विपदको जोखिम र त्यसबाट हुने क्षति कम गर्न नेपालमा पनि सेल ब्रोडकास्टिङ सञ्चालन गर्नुपर्ने अघिल्ला सुझाव अनुसार काम भइरहेको बताउनुभयो। यो प्रविधि मार्फत सिम कार्ड प्रयोग नभए पनि मोबाइल नेटवर्कको कभरेजमा रहेका मोबाइल सेटमा एकैपटक सन्देश पठाउन सकिन्छ। श्रेष्ठका अनुसार मोबाइलमा सन्देश पठाउन प्रचलित एसएमएस भन्दा यो प्रविधि केही फरक र प्रभावकारी हुनेछ। जेएनजी आन्दोलनका घाइतेहरूले जेएनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले मुलुकमा थप सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग गरेका छन्। गत वर्ष भदौ 24 गते दिउँसो समिता कार्कीको देब्रे खुट्टामा गोलीको छर्रा लागेको थियो, जसका कारण अहिलेसम्म पनि उहाँ उपचाररत हुनुहुन्छ। महिनामा एकपटक फलो अपमा जानुपर्छ, अस्पतालमा लामो लाइन बस्नुपर्दा सकस हुने उहाँले बताउनुभयो। कतिपय घाइतेलाई राज्यले घाइते कार्ड उपलब्ध गराए पनि फलो अप उपचारमा जाँदा सकस हुने गरेको छ। जेएनजी आन्दोलनमा घाइते भएकाहरूका लागि राज्यले सहज वातावरण बनाउनु पर्ने उहाँको माग छ। खास गरी यसअघि अस्पतालहरूमा जेएनजी क्लिनिक रहे पनि हाल नरहेको र निजी अस्पतालमा उपचार गराए पनि रिफन्डको व्यवस्था नभएको उहाँले बताउनुभयो। विशेष गरी जेएनजी आन्दोलनमा घाइते भएकाहरूलाई योग्यता अनुसार सरकारले निजी र सरकारी क्षेत्रमा रोजगारी उपलब्ध गराउनेमा उहाँ आशावादी हुनुहुन्थ्यो। सभामुख डीपी अर्यालले भोटेकोशी हिमबाडी प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोटको होल्डिङ सेन्टरको अवलोकनका क्रममा उहाँले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपदपछि महामारी फैलिन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाईमा तत्काल ध्यान दिनुपर्ने बताउनु भएको छ। उहाँले स्थानीय सरकारसहित सबै निकायबीच समन्वय र व्यवस्थापन प्रभावकारी बनाउँदै आधिकारिक सूचना प्रवाह मार्फत भ्रम हटाएर विपद व्यवस्थापनमा सुधार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले बाढ़ीका कारण परिवारका सदस्य गुमाएका तथा घर जग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएको भन्दै तत्काल पीड़ितलाई राहत र भरोसा दिनुपर्नेमा जोड़ दिनुभयो। नदी किनारमा बस्ती बसाउँदा बाढ़ीका कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। नेपालमा हरेक वर्ष मनसूनको समयमा हुने ठूलो जनधनको क्षतिको मुख्य कारण मध्ये एउटा नै यही हो। यो मुलुककै गम्भीर समस्या हो। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीले नदी किनारका बस्तीमा पुर्याएको महाप्रलय यसको पछिल्लो उदाहरण हो। केही दशक अघिसम्म मानिसहरू पहाड़का उच्च स्थान र डाँडामा घर बनाउँथे, जहाँ बाढ़ीको जोखिम हुँदैनथ्यो। तल फाँट र बेसीमा खेतीपाती गरिन्थ्यो, बेसीमा गोठ मात्र हुन्थ्यो, मानिस बेसीमा बस्दैनथ्यो। नदी किनारका उब्जाउ समथर भूमिलाई खेतीपातीका लागि मात्रै प्रयोग गरिन्थ्यो। नदीमा ठूलो बाढ़ी आइहाले पनि अन्नबाली मात्रै नष्ट हुन्थ्यो, मानवीय र भौतिक क्षति हुँदैनथ्यो। पहिलेको यो जीवनशैली दैवी प्रकोपबाट जोगिने उत्कृष्ट प्राकृतिक तथा व्यावहारिक उपाय थियो। यसलाई स्थानीय भाषामा बेसी झर्ने र डाँडामा बस्ने प्रणाली भनिन्थ्यो। भूप्राविधिक इन्जिनियर डाक्टर मनदीप सुवेदीले पछिल्ला वर्षहरूमा सड़क सञ्जाल, यातायात, बजार र सुविधाको खोजीमा मानिसहरू पहाड़बाट बजार ओर्लेर नदी किनार र बेसीमा घना बस्ती बसाल्नुका साथै नदीको बहाव क्षेत्र मिचेर घर, होटल र बजार बनाइदा अहिले बाढ़ी आउँदा ठूलो संख्याका मानवीय क्षति र अरबौंको भौतिक नोक्सानी हुने गरेको बताउनुहुन्छ। बेलायती प्रधानमन्त्रीले बेलायती मूल्य मान्यताको रक्षाका लागि कदम चाल्न आफू पूर्ण रूपमा दृढ रहेको स्पष्ट पार्नु भएको छ। इजरायल नियन्त्रित वेस्ट ब्याङ्कका इजरायली बस्तीहरूमाथि प्रतिबन्ध लगाउने बेलायती सरकारको निर्णयप्रति इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया जनाएपछि प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो। प्रधानमन्त्री एन्डी बर्नहमले परराष्ट्र मन्त्रीद्वारा घोषित प्रतिबन्धका कदमहरू दुई राज्यबीचको समस्या समाधानका लागि चालिएको बताउनु भएको छ।
4: In a statement to the Commons, the Foreign Secretary Ed Miliband described himself as a proud British Jew.
2: unwavering in his support for Israel. But, he said, the government agreed there was ethnic cleansing of Palestinians in areas of the West Bank perpetrated by what he called settler terrorists. UK sanctions will be introduced over the next 6 to 9 months.
3: Hawasta, ahilisamaka khabar yetti nai. Namaskar, ma Aarti.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ सञ्चालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने प्रविधि सञ्चालनमा काम गरिरहेको हो। सेल ब्रोडकास्टिङ सञ्चालनका लागि छुट्टै कार्यदल बनाएर काम भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विगतका प्रतिवेदनको सुझाव सहित कार्यदलले सेल ब्रोडकास्टिङ सञ्चालनका लागि कार्यविधि अन्तिम चरणमा पुर्याएको उहाँको भनाइ छ। अब बजेट लगायतका विषय टुङ्गिएपछि कार्यविधि अनुसार कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ। सेल ब्रोडकास्टिङ सञ्चालनमा ल्याउन प्राधिकरणले यसअघि नै काम अगाडि बढाए पनि रसुवाको भोटेको सीमा बाढी आएपछि केही प्रभावित हुन पुगेको उहाँले बताउनुभयो। कार्यदलका सदस्य समेत रहेका नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक विनोद चन्द्र श्रेष्ठले विपदको जोखिम र त्यसबाट हुने क्षति कम गर्न नेपालमा पनि सेल ब्रोडकास्टिङ सञ्चालन गर्नुपर्ने अघिल्ला सुझाव अनुसार काम भइरहेको बताउनुभयो। यो प्रविधि मार्फत सिम कार्ड प्रयोग नभए पनि मोबाइल नेटवर्कको कभरेजमा रहेका मोबाइल सेटमा एकैपटक सन्देश पठाउन सकिन्छ। श्रेष्ठका अनुसार मोबाइलमा सन्देश पठाउन प्रचलित एसएमएस भन्दा यो प्रविधि केही फरक र प्रभावकारी हुनेछ। जेएनजी आन्दोलनका घाइतेहरूले जेएनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले मुलुकमा थप सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग गरेका छन्। गत वर्ष भदौ 24 गते दिउँसो समिता कार्कीको देब्रे खुट्टामा गोलीको छर्रा लागेको थियो, जसका कारण अहिलेसम्म पनि उहाँ उपचाररत हुनुहुन्छ। महिनामा एकपटक फलोअपमा जानुपर्छ, अस्पतालमा लामो लाइन बस्नुपर्दा सकस हुने उहाँले बताउनुभयो। कतिपय घाइतेलाई राज्यले घाइते कार्ड उपलब्ध गराए पनि फलोअप उपचारमा जाँदा सकस हुने गरेको छ। जेएनजी आन्दोलनमा घाइते भएकाहरूका लागि राज्यले सहज वातावरण बनाउनु पर्ने उहाँको माग छ। खास गरी यसअघि अस्पतालहरूमा जेएनजी क्लिनिक रहे पनि हाल नरहेको र निजी अस्पतालमा उपचार गराए पनि रिफन्डको व्यवस्था नभएको उहाँले बताउनुभयो। विशेष जेएनजी आन्दोलनमा घाइते भएकाहरूलाई योग्यता अनुसार सरकारले निजी र सरकारी क्षेत्रमा रोजगारी उपलब्ध गराउनेमा उहाँ आशावादी हुनुहुन्थ्यो। सभामुख डीपी अर्यालले भोटेकोशी हिमबाडी प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोटको होल्डिङ सेन्टरको अवलोकनका क्रममा उहाँले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपदपछि महामारी फैलिन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाईमा तत्काल ध्यान दिनुपर्ने बताउनु भएको छ। उहाँले स्थानीय सरकारसहित सबै निकायबीच समन्वय र व्यवस्थापन प्रभावकारी बनाउँदै आधिकारिक सूचना प्रवाह मार्फत भ्रम हटाएर विपद व्यवस्थापनमा सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले बाढीका कारण परिवारका सदस्य गुमाएका तथा घर जग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएको भन्दै तत्काल पीड़ितलाई राहत र भरोसा दिनुपर्नेमा जोड दिनुभयो। नदी किनारमा बस्ती बसाउँदा बाढीका कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। नेपालमा हरेक वर्ष मनसुनको समयमा हुने ठूलो जनधनको क्षतिको मुख्य कारणमध्ये एउटा नै यही हो। यो मुलुककै गम्भीर समस्या हो। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीले नदी किनारका बस्तीमा पुर्याएको महाप्रलय यसको पछिल्लो उदाहरण हो। केही दशक अघिसम्म मानिसहरू पहाड़का उच्च स्थान र डाँडामा घर बनाउँथे, जहाँ बाढीको जोखिम हुँदैनथ्यो। तल फाँट र बेसीमा खेतीपाती गरिन्थ्यो, बेसीमा गोठ मात्र हुन्थ्यो, मानिस बेसीमा बस्दैन थिए। नदी किनारका उब्जाऊ समथर भूमिलाई खेतीपातीका लागि मात्रै प्रयोग गरिन्थ्यो। नदीमा ठूलो बाढी आइहाले पनि अन्नबाली मात्रै नष्ट हुन्थ्यो, मानवीय र भौतिक क्षति हुँदैनथ्यो। पहिलेको यो जीवनशैली दैवी प्रकोपबाट जोगिने उत्कृष्ट प्राकृतिक तथा व्यावहारिक उपाय थियो। यसलाई स्थानीय भाषामा बेसी झर्ने र डाँडामा बस्ने प्रणाली भनिन्थ्यो। भूप्राविधिक इन्जिनियर डाक्टर मनदीप सुवेदीले पछिल्ला वर्षहरूमा सड़क सञ्जाल, यातायात, बजार र सुविधाको खोजीमा मानिसहरू पहाड़बाट बजार ओर्लेर नदी किनार र बेसीमा घना बस्ती बसाल्नुका साथै नदीको बहाव क्षेत्र मिचेर घर, होटल र बजार बनाइदा अहिले बाढी आउँदा ठूलो संख्याका मानवीय क्षति र अरबौंको भौतिक नोक्सानी हुने गरेको बताउनुहुन्छ। बेलायती प्रधानमन्त्रीले बेलायती मूल्य मान्यताको रक्षाका लागि कदम चाल्न आफू पूर्ण रूपमा दृढ़ रहेको स्पष्ट पार्नु भएको छ। इजरायल नियन्त्रित वेस्ट बैंकका इजरायली बस्तीहरूमाथि प्रतिबन्ध लगाउने बेलायती सरकारको निर्णयप्रति इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया जनाएपछि प्रधानमन्त्रीको यस्तो भनाई आएको हो। प्रधानमन्त्री एन्डी बर्नहमले परराष्ट्र मन्त्रीद्वारा घोषित प्रतिबन्धका कदमहरू दुई राज्य बीचको समस्या समाधानका लागि चालिएको बताउनु भएको छ। थप विवरणसहित निक जोन्सन।
4: In a statement to the Commons, the Foreign Secretary Ed Miliband described himself as a proud British Jew. unwavering in his support for Israel. But, he said, the government agreed there was ethnic cleansing of Palestinians in areas of the West Bank perpetrated by what he called settler terrorists. UK sanctions will be introduced over the next 6 to 9 months.
3: Namaskar, Ma Aarti.
1: Yo, BFBS Gorkha Radio.

अलि छिनमा नशा लाग्यो खुट्टा भयो बाङ्गे छत्रे टोपी खोल खाल पारी थाप्ला पारे नाङ्गे यता उति लरबराउँदा मुतमा भिज्यो जाङ्गे तरुणीले रुपियाँ पैसा भित्र लगी टाङ्गे बल्ल खाइस्।

0: यो BSBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BSBS।
0: यो BSBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: भोटेकोशी बाढीको असर तानसेन हुने जात्रामा पनि परेको छ। तानसेनमा यो वर्ष परम्परा धान्ने मात्रै काम भएको छ। जनै पूर्णिमाको भोलिपल्टदेखि हरेक दिन जात्रा निकालिने तानसेन सहर यो वर्ष जात्राको उत्सव र रौनक हराएको सहर जस्तै बनेको छ। बुटवलबाट छवि पाण्डे।
4: विगतका वर्षहरूमा तानसेन शहरमा यति बेला हरेक दिन जात्राको रौनक हुन्थ्यो। नेवार समुदायको बाक्लो बस्ती रहेको तानसेन शहरमा जात्रा हेर्न हजारौं मानिसहरू आउने गर्दथे। तर यो वर्ष भोटेकोशी बाढीको प्रभाव तानसेनको जात्रामा पनि परेको छ। नेवागुठी तानसेनका सदस्य महेश्वर लाल श्रेष्ठका अनुसार सेनाले हरेक वर्ष निकाल्ने भगवती र अमरनारायण जात्रा बाहेक यो वर्ष परम्परा धान्न मात्रै जात्रा निकाल्ने काम भएको छ।
5: अब नियमित गरेर राख्ने संस्कृति पर्वलाई पनि मास्नु भएन र अब देशको अब यस्तो परिस्थितिको अनुसारले पनि भनेर अब पहिला भन्दा कम भयो भनौँ। अब तानसेनको हकमा चाहिँ भगवती र हाम्रो अमरनारायण चाहिँ सेनाबाट निर्माण गरेको हुनाले सेनाको उपस्थिति थियो। त्यो झ्याइले पहिला जस्तो अब एकदम बेन्डबाजा सहित होइन त्यो थिएन। अहिले चाहिँ परम्परा मात्रै धान्ने हिसाबले भयो।
4: तानसेन नगरपालिका वडा नम्बर 6 वडा अध्यक्ष तथा तानसेन गुठीका सदस्य सागरमान महर्जनका अनुसार हरेक वर्ष निकाल्ने जात्रा ननिकाल्दा अर्को अनिष्ट हुन सक्ने भएकोले परम्परा बचाउन हर्षोल्लास बिनाको जात्रा निकालिएको जानकारी दिनुभयो।
6: एउटा हर्षोल्लास पहिला थियो, थोरै कम चाहिँ देखिएछ। यो पालि चाहिँ रोपाई जात्रा पनि एउटा मात्रै निस्क्यो अनि बाघ जात्रा निस्क्यो। अब लाखे चाहिँ 4 समूहले निकाल्नु भएको एकदमै कम भयो। राष्ट्र आफैले शोक मनाउने भन्ने खालको कुराहरू थियो, त्यसको विपरीत नजाने तर परम्परालाई पनि नछोड्ने ट्रेडिसन अहिलेसम्म बन्द नभएको खेरि पनि अनिष्ट हुन्छ कि भन्ने खालको कुरा भएको भएर यसलाई गर्नुपर्छ भनेर गरियो।
4: नेवार समुदायमा मृतकको घर परिवारबाट गाई यात्रा निकाल्दा मृतक व्यक्तिको स्वर्गमा बास हुने मान्यता रहेको छ। गाई यात्राको दिन यमलोकको ढोका खुल्ने भएकोले मृतकको नाममा जनै पूर्णिमाको भोलिपल्टदेखि गाई यात्रा निकाल्ने चलन तानसेनमा रहेको छ।
3: शासन व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेताहरूप्रतिको अविश्वास, भ्रष्टाचार, नातावादको बिगबिगी, अवसरको अभाव, अन्योलपूर्ण भविष्यको चिन्ता बोकेर युवा पुस्ता तत्कालीन सरकारमाथि खनिएको थियो। ठिक एक वर्ष अघि आजकै दिन सरकार विरूद्धको विद्रोहको पहिलो दिनमै काठमाडौँमा 19 र इटहरीमा 3 सड़कमै अस्ताए। भोलिपल्टको स्थिति कल्पना बाहिरको बन्यो। सबै उथलपुथल, राजनीतिको पुरानो समीकरण भत्कियो। राज्यको सत्ता नयाँ शक्तिको हातमा पुगेको छ, तर प्रश्न फेरि पनि पुरानै छ। आन्दोलनले उठाएका प्रश्नको समाधान हुँदैछ त? संकेत कस्तो देखिँदैछ? एमाले युवा नेता पेम्बा गुरुङ,
7: आज सरकारको बारेमा टिप्पणी गर्दा तारो हुन्छ कि भोलि टिप्पणी गर्दा ढिला हुन्छ कि भन्ने कुरा होइन। आज नेपाली जनताले पाउनु पर्ने डेलिभरी पाएको छ कि छैन भन्दाखेरि प्रश्न गर्ने भने तमाम तरिकाबाट सुनिन्छ। जुन रूपमा गर्नुपर्ने गर्न नसकिरहेको यथार्थलाई मध्यनजर गर्ने हो भने झेन्जी आन्दोलनबाट शहीद भएका आमा बुवाहरू र आम नेपाली जनताले सरकारप्रति गरिरहेको टिप्पणीलाई अन्यथा मान्नु हुँदैन।
3: युवाप्रतिको भरोसा चुनावको नतिजाबाटै प्रष्ट भइसकेको छ, तर भरोसासँग आम अपेक्षा जोडिएको छ। अपेक्षा पूरा गर्न क्षमता अनिवार्य छ, तर काँग्रेस युवा नेता प्रकाश रसाईले स्नेहीले नयाँ नेतृत्वको परिपक्वतामाथि नै प्रश्न उठाउनु भएको छ।
8: राज्यले त्यो जनजी आन्दोलनको भावनासार जसरी काम गर्नु पर्थ्यो, जनताका बीचमा मात्र होइन जनताको भावना, त्यो काम गर्न सकिरहेको छैन। सरकार पूर्ण रूपमा असफलताको बाटोमा हिँडिरहेको छ। हिजोको सरकार भन्दा पनि यो सरकार अरूलाई पतन हुन 35 लाग्यो। पुराना नेताहरूलाई, पुराना पार्टीहरूलाई होइन, पार्टीको दोष छैन, पुराना नेताहरूलाई, तर यिनलाई त 35 पनि उहाँहरूको अपरिपक्वता एकदमै देखियो सुशासनका सन्दर्भमा।
3: विद्रोह भएको 24-25 घण्टामै सत्ता पलट हुनु इतिहासमै दुर्लभ राजनीतिक परिघटना थियो, तर समाजको एउटा पंक्ति एउटा सरकारको ठाउँमा अर्को सरकार आउनुलाई मात्रै परिवर्तन मान्न तयार छैन। तर पनि राजनीतिमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक लिनुपर्ने जेएनजी अभियन्ता अटल शर्माको तर्क छ।
9: पुरानो एउटा मेकानिजमको फेलर जस्तो थियो, त्यसले चाहिँ थुप्रो भ्रष्टाचार व्यथिति एउटा कुर्ती नेपोटिजम होइन त्यस्तो टाइपको सबै यो एउटा फोहोर जस्तो डङ्गुर जो व्यवस्थाले चाहिँ निर्माण गरेका थियो त्यसको विरुद्धमा मान्छेहरूले आक्रोशहरू व्यक्त गरेका थिए। त्यसले चाहिँ एउटा रेजिमी चेन्जसम्म पुग्यो। यो सबै विषयहरू थियो त्यो भन्दा चाहिँ सबै ट्र्याकबाट त्यो विषयहरू नै पुरै आउट भएर मान्छे मात्रै चेन्ज जस्तो भयो। केही मान्छेहरू युवा उमेरहरू त आयो तर हाम्रो जो मेकानिजम छ त्यो त सबै पुरानै छ।
3: एक वर्षपछि जेएनजी आन्दोलनलाई फर्केर हेर्दा एउटा विरोधाभास भनी देखिन्छ। आन्दोलनले पुराना राजनीतिक नेतृत्वलाई चुनौती दियो, नयाँ अनुहारलाई अवसर दियो, युवालाई राजनीतिप्रति सचेत बनायो, तर नागरिकले खोजेको सुशासन, रोजगारी, जवाफदेहिता र प्रणालीगत सुधारको प्रश्न अझै बाँकी छ। देशभर अहिले मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास छ। कोशी मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा अहिले मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Cosa?

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ सञ्चालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिलाम भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले अब बजेट लगायतका विषय टुङ्गिएपछि कार्यविधि अनुसार कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ। विपदको जोखिम र त्यसबाट हुने क्षति कम गर्न नेपालमा पनि सेल ब्रोडको कभरेजमा रहेका मोबाइल सेटमा एकैपटक सन्देश पठाउन सकिन्छ। श्रेष्ठका अनुसार मोबाइलमा सन्देश पठाउन प्रचलित एसएमएस भन्दा यो प्रविधि केही फरक र प्रभावकारी हुनेछ। जेएनजी आन्दोलनका घाइतेहरूले जेएनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले मुलुकमा थप सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग गरेका छन्। नेपालमा पनि सेल ब्रोडकास्टिङ सञ्चालन गर्नुपर्ने अघिल्ला सुझाव अनुसार काम भइरहेको बताउनुभयो। यो प्रविधि मार्फत सिम कार्ड प्रयोग नभए पनि मोबाइल नेटवर्कको कभरेजमा रहेका मोबाइल सेटमा एकैपटक सन्देश पठाउन सकिन्छ। श्रेष्ठका अनुसार मोबाइलमा सन्देश पठाउन प्रचलित एसएमएस भन्दा यो प्रविधि केही फरक र प्रभावकारी हुनेछ। जेएनजी आन्दोलनका घाइतेहरूले जेएनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले मुलुकमा थप सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग गरेका छन्। गत वर्ष भदौ 24 गते दिउँसो समिता कार्कीको देब्रे खुट्टामा गोलीको छर्रा लागेको थियो, जसका कारण अहिलेसम्म पनि उहाँ उपचाररत हुनुहुन्छ। महिनामा एकपटक फलो अपमा जानुपर्छ, अस्पतालमा लामो लाइन बस्नुपर्दा सकस हुने उहाँले बताउनुभयो। कतिपय घाइतेलाई राज्यले घाइते कार्ड उपलब्ध गराए पनि फलो अप उपचारमा जाँदा सकस हुने गरेको छ। जेएनजी आन्दोलनमा घाइते भएकाहरूका लागि राज्यले सहज वातावरण बनाउनु पर्ने उहाँको माग छ। खास गरी यसअघि अस्पतालहरूमा जेएनजी क्लिनिक रहे पनि हाल नरहेको र निजी अस्पतालमा उपचार गराए पनि रिफन्डको व्यवस्था नभएको उहाँले बताउनुभयो। विशेष गरी जेएनजी आन्दोलनमा घाइते भएकाहरूलाई योग्यता अनुसार सरकारले निजी र सरकारी क्षेत्रमा रोजगारी उपलब्ध गराउनेमा उहाँ आशावादी हुनुहुन्थ्यो। सभामुख डीपी अर्यालले भोटेकोशी हिमबाड़ी प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोटको होल्डिङ सेन्टरको अवलोकनका क्रममा उहाँले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपदपछि महामारी फैलिन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाईमा तत्काल ध्यान दिनुपर्ने बताउनु भएको छ। उहाँले स्थानीय सरकारसहित सबै निकायबीच समन्वय र व्यवस्थापन प्रभावकारी बनाउँदै आधिकारिक सूचना प्रवाह मार्फत भ्रम हटाएर विपद व्यवस्थापनमा सुधार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले बाढ़ीका कारण परिवारका सदस्य गुमाएका तथा घर जग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएको भन्दै तत्काल पीड़ितलाई राहत र भरोसा दिनुपर्नेमा जोड़ दिनुभयो। नदी किनारमा बस्ती बसाउँदा बाढ़ीका कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। नेपालमा हरेक वर्ष मनसुनको समयमा हुने ठूलो जनधनको क्षतिको मुख्य कारण मध्ये एउटा नै यही हो। यो मुलुककै गम्भीर समस्या हो। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नदी किनारका बस्तीमा पुर्याएको महाप्रलय यसको पछिल्लो उदाहरण हो। केही दशक अघिसम्म मानिसहरू पहाड़का उच्च स्थान र डाँडामा घर बनाउँथे, जहाँ बाढ़ीको जोखिम हुँदैनथ्यो। तल फाँट र बेसीमा खेतीपाती गरिन्थ्यो, बेसीमा गोठ मात्र हुन्थ्यो, मानिस बेसीमा बस्दैन थिए। नदी किनारका उब्जाऊ समथर भूमिलाई खेतीपातीका लागि मात्रै प्रयोग गरिन्थ्यो। नदीमा ठूलो बाढ़ी आइहाले पनि अन्नबाली मात्रै नष्ट हुन्थ्यो, मानवीय र भौतिक क्षति हुँदैनथ्यो। पहिलेको यो जीवनशैली दैवी प्रकोपबाट जोगिने उत्कृष्ट प्राकृतिक तथा व्यवहारिक उपाय थियो। यसलाई स्थानीय भाषामा बेसी झर्ने र डाँडामा बस्ने प्रणाली भनिन्थ्यो। भूप्राविधिक इन्जिनियर डाक्टर मनदीप सुवेदीले पछिल्ला वर्षहरूमा सड़क सञ्जाल, यातायात, बजार र सुविधाको खोजीमा मानिसहरू पहाड़बाट बजार ओर्लेर नदी किनार र बेसीमा घना बस्ती बसाल्नुका साथै नदीको बहाव क्षेत्र मिचेर घर, होटल र बजार बनाइदा अहिले बाढ़ी आउँदा ठूलो संख्याका मानवीय क्षति र अरबौंको भौतिक नोक्सानी हुने गरेको बताउनुहुन्छ। बेलायती प्रधानमन्त्रीले बेलायती मूल्य मान्यताको रक्षाका लागि कदम चाल्न आफू पूर्ण रूपमा दृढ़ रहेको स्पष्ट पार्नु भएको छ। इजरायल नियन्त्रित वेस्ट बैंकका इजरायली बस्तीहरूमाथि प्रतिबन्ध लगाउने बेलायती सरकारको निर्णयप्रति इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया जनाएपछि प्रधानमन्त्रीको यस्तो भनाई आएको हो। प्रधानमन्त्री एन्डी बर्नहमले परराष्ट्र मन्त्रीद्वारा घोषित प्रतिबन्धका कदमहरू दुई राज्य बीचको समस्या समाधानका लागि चालिएको बताउनु भएको छ।
4: In a statement to the Commons, the Foreign Secretary Ed Miliband described himself as a proud British Jew. unwavering in his support for Israel. But, he said, the government agreed there was ethnic cleansing of Palestinians in areas of the West Bank perpetrated by what he called settler terrorists. UK sanctions will be introduced over the next 6 to 9 months.
3: Hawasta, ahile samaka khabar yetti nai. Namaskar, ma Aarti.
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेस सभापति गगन थापाले भदौ 23 गते भएका घटनाको यथार्थ जानकारी दिन सरकारसँग माग गर्नुभएको छ। जेएनजी शहीद दिवसको सार्वजनिक विदा मनाइएका बेला सभापति थापाले पीड़ितले ती घटनाका वास्तविकता थाहा पाउने अधिकार राख्दछन् भन्नुभएको छ।
4: केत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, केसको जिम्मेवारी कसले लिनु पर्दैन, के सत्य तथ्य बाहिर आउनु पर्दैन, के सत्य स्थापित हुनु पर्दैन, के केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पुरा हुन्छ, के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो। त्यसैले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस् र जसले गलत गरेको छ उसले दण्ड पाओस्।
3: सभापति थापाले आन्दोलनकारीको माग अनुसार बनेको नयाँ पार्टीको नेतृत्व काम गर्न तयार रहेको पनि बताउनु भएको छ।
4: आक्रोश हामीले समयमा बुझेनौ त्यसको जिम्मेवार हामी हो, तर ती मागहरू पुरा गर्ने जिम्मेवारी कसको? हामी सबै, किनकि त्यो दिन सडकमा कुनै एउटा व्यक्ति मात्र आएको थिएन, कुनै एउटा समूह मात्र आएको थिएन, सबै आएका थिए, एउटा पुस्ता नै आएको थियो। त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। हामी सबैको भागमा केही न केही कुरा परेको छ, हामीले आफ्नो ठाउँबाट त्यो कामहरू पुरा गर्नुपर्नेछ।
3: भारतले बाढीपछिको उद्धार र राहतका लागि थप सहयोग पठाउन लागेको जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालले मांगे जति सहयोग दिन तयार रहेको बताउनु भयो। उहाँका अनुसार नेपालमा भारतका फोरेन्सिक विज्ञ र सुरुङ उद्धार जनशक्तिले सहयोग गरिरहेको छ।
5: सो फार एज आई टोल्ड यू लास्ट टाइम वी हैव सेंट 95 टन्स अफ रिलीफ मटेरियल अन बोर्ड 7 एयरक्राफ्ट एन्ड सम मोर मटेरियल शैल बी सेंट देयर सून। अ फोरेन्सिक टीम एन्ड आवर tunnel rescue team, both the teams are operating on ground. They are giving a helping hand in the rescue and relief efforts. The forensic team is currently working in two laboratories in Kathmandu, where they are working on 1200 samples, DNA samples, in these two libraries. We will continue to support Nepal as per their requirement.
3: भोटेकोशी बाढीले घर सम्पत्ति र आफन्त गुमाएका रसुवा र नुवाकोटका महिला तथा बालबालिकामा बाढीपछिको मानसिक असर गहिरिँदै गएको छ। उद्धार र राहतको तत्कालीन संकट केही कम हुँदै गए पनि बाढीको भयावह दृश्य प्रत्यक्ष देखेका, आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर कुरिरहेका बालबालिका र महिलामा डर, त्रास, अनिद्रा, बारम्बार झस्किने, रुने तथा असामान्य व्यवहार देखिन थालेको हो। मानसिक स्वास्थ्य विज्ञका अनुसार यस्ता लक्षणलाई सामान्य दुःख वा डरका रूपमा मात्रै लिन नहुने र समयमै मनोसामाजिक सहयोग तथा आवश्यक परे विशेषज्ञ उपचार उपलब्ध गराउनु पर्ने अवस्था देखिएको छ। बाढीबाट प्रभावित क्षेत्रमा खटिए मनोसामाजिक परामर्शदाताहरूले बालबालिकामा बाढी फेरि आउने डर, राति निदाउन नसक्ने, नराम्रो सपना देख्ने, अचानक रुने तथा सानो आवाजमा समेत झस्किने समस्या देखिएको बताएका छन्। मनोवैज्ञानिक गोपाल बोहराका अनुसार नुवाकोटको विदुरमा काम गरिरहेका मनोसामाजिक टोलीले यस्ता लक्षण भएका बालबालिका भेटेको छ। उहाँका अनुसार केही बालबालिका राति पटक पटक बिउझिएर बाढी आयो भन्दै कराउने गरेका छन्। बाढीले भौतिक क्षति मात्रै गरेको छैन, प्रभावित समुदायमा गहिरो मनोवैज्ञानिक संकट सिर्जना गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। रसुवाको विनाशकारी बाढीमा धनुषाका 30 वर्ष इन्जिनियर अजय प्रसाद सिंह पनि बेपत्ता भएका छन्। 14 दिन बितिसक्दा पनि फेला नपरेपछि अब परिवारको आँसु पनि सुक्दै गएको छ। जनकपुरबाट लक्ष्मण यादव।
6: भदौ 10 गतेको विनाशकारी बाढीमा बेपत्ता धनुषाको कमला नगरपालिकाका इन्जिनियर अजय प्रसाद सिंहका श्रीमती पूजा शाहको आँखा रुदारुदै सुकिसकेको छ। खोज उद्धारमा तदारुकता देखाउनु पर्ने माग गर्दै श्रीमानको अवस्था सार्वजनिक गर्नका लागि उहाँ गुहार लगाउनुहुन्छ।
7: पूजाको
6: छिमेकी आफन्त तथा इष्टमित्र निरन्तर उर्लिरहेका छन्। अजयका साथीहरूसँगको सम्पर्कबाट खुले अनुसार त्रिशुली छेउको क्याम्पमा कार्यरत अन्य कर्मचारी तथा व्यक्तिहरू पनि बाढीपछि सम्पर्क बाहिर छन्। रोसान हाइड्रो पावरको अपर त्रिशुली एकमा कार्यरत अजयको एक वर्ष अघि पूजासँग विवाह भएको थियो। उहाँहरूको एक महिने काँखे छोरी पनि छ। अजयको प्रतीक्षामा पूजाले दैनिक श्रीमान फर्किने आशमै आजको दिन पनि बित्यो भनेर सामाजिक सञ्जालमा भावुक पोस्ट गरेको पाइन्छ। प्रतीक्षाको समय लम्बिँदै जाँदा पूजासँगै अजयको परिवारमा अजय सकुशल घर फर्किने आश छोटिँदै गएको छ।
3: भोटे खुसी बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङमा हराइरहेका कामदारको खोजी भने जारी छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सड़क विभागले काबू बाहिरको परिस्थिति नआएमा आउँदो असोजको शुरूदेखि नै कृष्णभीरको बाटो खुल्ने दावी गरेको छ. नागढुङ्गा मोगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र.
4: कृष्णभीरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
5: एकदमै जोखिमपूर्ण ठाउँ हो. त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेछौँ. यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 दिन भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भनेर अहिले भन्न चाहिँ सकिन्न. त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 दिन अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँमा बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेको छौँ. यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन. यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ.
4: कसरी काम गर्दैछौँ?
5: हामीसँग आजको दिनमा पनि 6 एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 स्रोत साधन. हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ. हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि सिट पाइल राख्ने, प्याज ड्रेन बनाउने, जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेछ.
4: यो खन्दै गरेको ठाउँमाथि धाँजा फाट्यो भन्ने खबर पनि आएछ.
5: त्यो धाँजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाँजा फाटेकै थियो. त्यो अलिकति केही बढेको भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो. त्यसलाई टाल्ने अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण नै गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ.
4: यो भदौसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खुलाउने हो?
5: हाम्रो चाहिँ ग्राभेल रोड हुन्छ हुन चाहिँ होइन. हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारू गराउने हो. ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो. ट्र्याक खोल्नेले काम लाग्दैन होइन, ट्र्याक खोल्ने त काम गर्नका लागि हो. हामी चाहिँ बुलेट पास गर्ने र ओइल ट्याङ्कर सप्लाई चेनलाई ओपन गर्ने लक्ष्यका हो. खास
4: दसैँ तिहार अघि पक्किने गर्ने सुरसार चाहिँ छ कि छैन इन्जिनियर साहब?
5: त्यो यस्तो हुन्छ, जब हाम्रो डिजाइन लेभलमा माटो काट्ने काम भइसकेपछि भित्रतिर सिट पाइल ड्रेन अनि त्यसपछि बाहिर पनि माइक्रो पाइल डिजाइन छ, त्यो अनुसार गर्छौँ. र बिचमा चाहिँ ग्राभल रोडै हुन्छ, केही समय त्यसको मोनिटरिङ गर्नका लागि पनि ग्राभल रोडै हुन्छ. दसैँसम्म ग्राभल रोड हुन्छ, पछि त्यसमा समस्या कम आयो, सक्सेस भयो भने अलि पछि मात्रै त्यसलाई फिट गरिन्छ.
4: अनि वैकल्पिक बाटोको कुरा पनि हुँदैछ भन्ने सुन्ने छ.
5: वैकल्पिक बाटोको लागि पारिपट्टिबाट लैजाने हिसाबले पुलहरूका अब प्रिलिमिनरी सर्वे भइरहेछ, टनेलको कुरा पनि आइरहेछ. अब त्यसलाई चाहिँ सचिवज्यू, राष्ट्रिय योजना आयोग सदस्यज्यू, डिजी साहबहरू सबै टोली आएर त्यसको पनि विचार विमर्श गर्छ. अब काम छिटै अगाडि बढ्नेवाला छ.
4: असोज लागे पछाडि चाहिँ यो बाटोबाट पृथ्वी हाइवे खुल्छ?
5: हजुर, हामी त्यो लक्ष्यका साथ अगाडि बढाएको छौँ. अब यही कन्डिसन रह्यो भने अब योभन्दा नसोचेको कुनै परिस्थिति नआउँदा हामी गर्न सक्छौँ.
3: भोटेकोसी बाढीले घर सम्पत्ति र आफन्त गुमाएका रसुवा र नुवाकोटका महिला तथा बालबालिकामा बाढीपछिको मानसिक असर गहिरिँदै गएको छ. उद्धार र राहतको तत्कालीन संकट केही कम हुँदै गए पनि बाढीको भयावह दृश्य प्रत्यक्ष देखेका, आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर कुरिरहेका बालबालिका र महिलामा डर, त्रास, अनिद्रा, बारम्बार झस्किने, रुने तथा असामान्य व्यवहार देखिन थालेको हो. मानसिक स्वास्थ्य विज्ञका अनुसार यस्ता लक्षणलाई सामान्य दुःख वा डरका रूपमा मात्रै लिन नहुने र समयमै मनोसामाजिक सहयोग तथा आवश्यक परे विशेषज्ञ उपचार उपलब्ध गराउनुपर्ने अवस्था देखिएको छ. बाढीबाट प्रभावित क्षेत्रमा खटिएका मनोसामाजिक परामर्शदाताहरूले बालबालिकामा बाढी फेरि आउने डर, राति निदाउन नसक्ने, नराम्रो सपना देख्ने, अचानक रुने तथा सानो आवाजमा समेत झस्किने समस्या देखिएको बताएका छन्. मनोवैज्ञानिक गोपाल बोहराका अनुसार नुवाकोटको विदुरमा काम गरिरहेका मनोसामाजिक टोलीले यस्ता लक्षण भएका बालबालिका भेटेको छ. उहाँका अनुसार केही बालबालिका राति पटक पटक बिउझिएर बाढी आयो भन्दै कराउने गरेका छन्। बाढीले भौतिक क्षति मात्रै गरेको छैन, प्रभावित समुदायमा गहिरो मनोवैज्ञानिक संकट सिर्जना गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ. भारतका विभिन्न ठाउँमा जोखिमपूर्ण अवस्थामा रहेका 15 नेपाली बालबालिका तथा किशोर किशोरीको उद्धार गरी नेपाल ल्याइएको छ। नेपाली दूतावासको समन्वयमा भारतमा मानव बेचबिखन विरूद्ध काम गर्ने किन इण्डियाले महाराष्ट्र, दिल्ली, झारखण्ड, मध्यप्रदेश र बिहार लगायतका ठाउँबाट उनीहरूको उद्धार गरेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS कुल कार्यक्रम हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: सड़क विभागले काबू बाहिरको परिस्थिति नआएमा आउँदो असोजको शुरूदेखि नै कृष्णभीरको बाटो खोल्ने दावी गरेको छ। नागढुङ्गा मोगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र,
4: कृष्णभीरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
5: एकदमै जोखिमपूर्ण ठाउँ हो। त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेको छौँ। यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 दिन भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भनेर अहिले भन्न चाहिँ सकिन्न। त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 दिन अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँमा बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेको छौँ। यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन। यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढाएको छौँ।
4: कसरी काम गर्दैछौँ?
5: हामीसँग आजको दिनमा पनि 6 एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 स्रोत साधन। हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ। हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि सिट पाइल राख्ने, प्याज ड्रेन बनाउने, जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेछ।
4: यो खन्दै गरेको ठाउँमाथि धाजा फाट्यो भन्ने खबर पनि आएछ।
5: त्यो धाजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाजा फाटेकै थियो। त्यो अलिकति केही बढेको भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो। त्यसलाई टाल्ने अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण नै गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ।
4: यो भदोसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खुलाउने हो?
5: हाम्रो चाहिँ ग्राभल रोड हुन्छ हुन चाहिँ होइन, हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारू गराउने हो। ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो, ट्र्याक खोल्नेले काम लाग्दैन होइन, ट्र्याक खोल्ने त काम गर्नका लागि हो। हामी चाहिँ बुलेट पास गर्ने र ओइल ट्याङ्कर सप्लाई चेनलाई ओपन गर्ने लक्ष्यको हो खास।
4: दसैँ तिहार अघि पक्किने गर्ने सुरसार चाहिँ छ कि छैन इन्जिनियर साहब?
5: त्यो यस्तो हुन्छ, जब हाम्रो डिजाइन लेभलमा माटो काट्ने काम भइसकेपछि भित्रतिर सिट पाइल ड्रेन अनि त्यसपछि बाहिर पनि माइक्रो पाइल डिजाइन छ, त्यो अनुसार गर्छौँ र बिचमा चाहिँ ग्राभल रोडै हुन्छ। केही समय त्यसको मोनिटरिङ गर्नका लागि पनि ग्राभल रोडै हुन्छ, दसैँसम्म ग्राभल रोड हुन्छ। पछि त्यसमा समस्या कम आयो, सक्सेस भयो भने अलि पछि मात्रै त्यसलाई पिच गरिन्छ।
4: अनि वैकल्पिक बाटोको कुरा पनि हुँदैछ भन्ने सुन्ने छ?
5: वैकल्पिक बाटोको लागि पारिपट्टिबाट लैजाने हिसाबले पुलहरूका अब प्रिलिमिनरी सर्वे भइरहेछ, टनेलको पनि आइरहेछ। अब त्यसलाई चाहिँ सचिवज्यू, राष्ट्रिय योजना सदस्यज्यू, डिजी साहबहरू सबै टोली आएर त्यसको पनि विचार विमर्श गर्छ। अब काम छिट्टै अगाडि बढ्नेवाला छ।
4: असोज लागे पछाडि चाहिँ यो बाटोबाट पृथ्वी हावी खुल्छ?
5: हजुर, हामी त्यो लक्ष्यका साथ अगाडि बढाएको छौँ। अब यही कन्डिसन रह्यो भने अब योभन्दा नसोचेको कुनै परिस्थिति नआउँदा हामी गर्न सक्छौँ।
3: भोटेकोसी बाढीले घर सम्पत्ति र आफन्त गुमाएका रसुवा र नुवाकोटका महिला तथा बालबालिकामा बाढीपछिको मानसिक असर गहिरिँदै गएको छ। उद्धार र राहतको तत्कालीन संकट केही कम हुँदै गए पनि बाढीको भयावह दृश्य प्रत्यक्ष देखेका, आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर कुरिरहेका बालबालिका र महिलामा डर, त्रास, अनिद्रा, बारम्बार झस्किने, रुने तथा असामान्य व्यवहार देखिन थालेको हो। मानसिक स्वास्थ्य विज्ञका अनुसार यस्ता लक्षणलाई सामान्य दुःख वा डरका रूपमा मात्रै लिन नहुने र समयमै मनोसामाजिक सहयोग तथा आवश्यक परे विशेषज्ञ उपचार उपलब्ध गराउनुपर्ने अवस्था देखिएको छ। बाढीबाट प्रभावित क्षेत्रमा खटिए मनोसामाजिक परामर्शदाताहरूले बालबालिकामा बाढी फेरि आउने डर, राति निदाउन नसक्ने, नराम्रो सपना देख्ने, अचानक रुने तथा सानो आवाजमा समेत झस्किने समस्या देखिएको बताएका छन्। मनोवैज्ञानिक गोपाल बोहराका अनुसार नुवाकोटको विदुरमा काम गरिरहेका मनोसामाजिक टोलीले यस्ता लक्षण भएका बालबालिका भेटेको छ। उहाँका अनुसार केही बालबालिका राति पटक पटक बिउझेर बाढी आयो भन्दै कराउने गरेका छन्। बाढीले भौतिक क्षति मात्रै गरेको छैन, प्रभावित समुदायमा गहिरो मनोवैज्ञानिक संकट सिर्जना गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। भारतका विभिन्न ठाउँमा जोखिमपूर्ण अवस्थामा रहेका 15 नेपाली बालबालिका तथा किशोर किशोरीको उद्धार गरी नेपाल ल्याइएको छ। नेपाली दूतावासको समन्वयमा भारतमा मानव बेचबिखन विरूद्ध काम गर्ने किन इण्डियाले महाराष्ट्र, दिल्ली, झारखण्ड, मध्यप्रदेश र बिहार लगायतका ठाउँबाट उनीहरूको उद्धार गरेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

आइए न सूखा।

0: यो BFBS
1: गोरखा रेडियो हो
2: सैन्य समुदायमा
3: बिलाइन भरी
2: ऑन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
4: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो
2: गोरखा रेडियो हो
5: रसुवा बाढीमा बेपत्ता भएका मध्ये अहिलेसम्म 1367 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5132 सम्पर्कविहीन छन्। विदेशी पर्यटक करिब 589 जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। फेला परेका शवमध्ये 102 शनाखत भएको छ। मुलुकको पश्चिम तथा मध्य भागलाई काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा यात्रु र यातायात प्रभावित भएका छन्। भदौ 14 गते कृष्णभीरमा सड़क भाँसिएपछि वैकल्पिक हेटौडा हुँदै काठमाडौँ आउने बाटो कष्टकर भएको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
6: काठमाडौँबाट घर हिँडेका कालीकोटका नवीन उपाध्यायले नारायणगढसम्मको यात्रामा निकै शास्ति बिहोर्नु पर्यो। सानो गाडीमा कोचिएर हिँड्नुपर्ने बाध्यता त छँदै थियो, त्यसमाथि महँगो भाडा तिर्नु परेको उहाँको गुनासो छ।
7: म काठमाडौँबाट इबी गाडीमा आएको अनि यो यतापट्टिको बाटो जाम भएर म यो हेटौडाको बाटो भएर आएको। फरक त्यही हो, अब चाहिनुभन्दा बढी भाडा तिर्नुपर्छ होइन, अनि त्यही हो, अब गाडीहरूले जति भन्यो त्यति दिनै पर्यो। यात्रामा पनि त्यही हो, एकदम चेपिएर मान्छे आउनुपर्छ। अब इभीमा त्यही हो, सोचे जस्तो सिटहरू, अब सिट जस्तो मान्छे मात्रै बसेर आउन मिल्दैन, चेपिएर आउनुपर्छ। त्यही अलिअलि बाटोमा उफार छ, अलि कच्ची पनि रहेछ धेरै बाटो।
6: पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भाँसिएपछि यात्रुले थप हैरानी बेहोर्नु परेको छ। बाटो बन्द भएपछि ठुला यात्रुवाहक बस गुडेका छैनन्, यात्रुको चाप पनि घटेको छैन। चितवनबाट दैनिक करिब 300 यात्रुवाहक सवारी साधन काठमाडौँ जाने गरे पनि पृथ्वी राजमार्गमा अवरोध आएपछि अहिले करिब 50 माइक्रोबस मात्रै सञ्चालन भइरहेका छन्। साँगुरो वैकल्पिक बाटोमा सवारीको चाप बढ्दा यात्रा झनै कठिन बनेको छ। सानो बाटोमा सवारी चलाउनु पर्ने बाध्यताले चालकलाई पनि समस्या भएको छ। सवारी चालक घनश्याम अधिकारी:
8: गाह्रो बाटो, साँगुरो छ, सवारी चाप बढी, त्यसपछि तपाईँको समय धेरै लाग्छ, त्यसमा दुःख त त्यति नै हुन्छ। यात्रुले, चालकले, सबैले दुःख सँगसँगै पाइन्छ, अनि त्यसमा कस्ट पनि अलिकति बढी नै लाग्छ। घुमेर जानुपर्ने यो बाटो नखुलुन्जेल त बुबिओरी रहनै पर्यो त। यात्रुहरूले गुनासो गर्छन्, टाइममा खान पाइँदैन, पानी पाइँदैन।
6: वैकल्पिक बाटो प्रयोग गर्दा दूरी बढेकोले सवारी सञ्चालनको लागत समेत बढेको यातायात व्यवसायीहरूको भनाइ छ। पुरानो नारायणी यातायात कम्पनी प्रालीका फिल्ड इन्चार्ज लाल कुमार श्रेष्ठ:
9: आर्थिक रूपमा त अब त्यो अब चाहिँ हामी सबैले बुझ्नुपर्ने कुराहरू हो। अब इलेक्ट्रिक बसहरूको पनि अब हाम्रो 150 गाडीहरू चाहिँ यहाँ चाहिँ स्ट्यान्ड बाई बसिराखेको छ। उनीहरूको चाहिँ अब चाहिँ लोन, अब यिनीहरूको चाहिँ अब चाहिँ आय स्रोत आम्दानी नभएपछि के भइरह होला, यो त सरकारले पनि सरकार पक्षले पनि बुझ्नुपर्ने कुराहरू।
6: भाँसिएको पृथ्वी राजमार्गलाई छाडेर त्यसको माथिल्लो भागबाट वैकल्पिक ट्र्याक खोल्ने तयारी भइरहेको छ। कृष्णभीरबाट अहिले बाटो खुलाउने मात्रै नभई सुरक्षित बाटो बनाउने चुनौती छ।
5: काठमाडौँमा जारी नेपाल भलिबल लीग टोली सगरमाथा स्मार्ट्सले आफ्नो जर्सीमा भोटेको सी बाढी पीड़ितका लागि सहयोग जुटाउने क्यूआर कोड राखेको छ। कोशी प्रदेशको प्रतिनिधित्व गर्ने सगरमाथाले मुख्य प्रायोजकको लोगोको सट्टा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर कोड जर्सीमा राखेको हो। जर्सीमा देश उठाउन हातेमालो गरौं फ्लड रिलिफ लेखिएको छ। क्लबका सञ्चालन तथा व्यवस्थापन प्रमुख उत्सव साक्यले विपदको समयमा सानो सहयोगले पनि प्रभावितलाई राहत पुग्ने भएकाले क्यूआर कोड राखिएको बताउनुभयो। सगरमाथाले क्लबका तर्फबाट पनि बाढी पीड़ितलाई सहयोग गरेको छ। यस्तै सगरमाथाका खेलाड़ी आइमल खान र कर्णालीका पहल गहतराजले प्लेयर अफ द म्याच बापत पाएको 20,000 रूपियाँ पनि बाढी पीड़ितलाई दिने घोषणा गर्नुभएको छ। एनभीएल आयोजकले पनि पहिलो दिनको टिकट बिक्रीबाट उठेको 5,90,150 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। संयुक्त राष्ट्रसंघको 81 महासभा अमेरिकाको न्यूयोर्कमा शुरू भएको छ। महासभामा विश्व शान्ति, सुरक्षा, जलवायु परिवर्तन, दिगो विकास र मानवाधिकार लगायतका विषयमा छलफल हुनेछ। महासभाका अध्यक्ष खलिलुर रहमान र महासचिव एन्टोनियो गुटेरसले विश्वमा बढ़दो द्वन्द, गरीबी, जलवायु परिवर्तन र आणविक जोखिम जस्ता समस्या समाधानका लागि संवाद र सहकार्यमा जोड़ दिनुभएको छ। भारतका विभिन्न ठाउँमा जोखिमपूर्ण अवस्थामा रहेका 15 नेपाली बालबालिका तथा किशोर किशोरीको उद्धार गरी नेपाल ल्याइएको छ। नेपाली दूतावासको समन्वयमा भारतमा मानव बेचबिखन विरूद्ध काम गर्ने किन इण्डियाले महाराष्ट्र, दिल्ली, झारखण्ड, मध्यप्रदेश र बिहार लगायतबाट उनीहरूको उद्धार गरेको हो। तीमध्ये 12 जना 15 वर्ष मुनिका बालबालिका र 3 जना किशोर किशोरी छन्। उनीहरूमध्ये पनि 5 जना बालिका र किशोरी छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन निर्देशन दिएको छ. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरोकारवालालाई निर्देशन दिनुभएको हो. बाढ़ी र सड़क अवरूद्ध लगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर नपाएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ. संयुक्त राष्ट्रसंघको 81औं महासभा अमेरिकाको न्यूयोर्कमा शुरू भएको छ. महासभामा विश्व शान्ति, सुरक्षा, जलवायु परिवर्तन, दिगो विकास र मानवाधिकार लगायतका विषयमा छलफल हुनेछ. महासभाका अध्यक्ष खाली लुर रहमान र महासचिव एन्टोनियो गुटरेसले विश्वमा बढ़दो द्वन्द, गरीबी, जलवायु परिवर्तन र आणविक जोखिम जस्ता समस्या समाधानका लागि संवाद र सहकार्यमा जोड़ दिनुभएको छ. नेपालले कम विकसित देशको विकासका लागि राष्ट्रिय सहयोग र लगानी बढ़ाउन आग्रह गरेको छ. राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोक बहादुर थापाले उत्पादन क्षमता, डिजिटल प्रविधि, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षामा सहयोग बढ़ाउन अपील गर्नुभएको छ. महासभा सेप्टेम्बर 29 चल्नेछ. रसुवा बाढ़ीमा बेपत्ता भएका मध्ये अहिलेसम्म 1367 जनाको शव फेला परेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5132 सम्पर्क विहीन छन्. विदेशी पर्यटक करिब 589 जना सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ. फेला परेका शव मध्ये 102 शनाखत भएको छ. जापानको फुकुओकामा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा 3 नेपाली पक्राउ परेका छन्. जापानी संचार माध्यमका अनुसार प्रहरीले 28 वर्षीय सञ्जु तामाङ, 25 वर्षीय अस्मिता तामाङ र 22 वर्षीय प्रवीण लामालाई पक्रेको छ. उनीहरूमाथि 25 वर्षीय लक्ष्मीको हत्या गरेको आशंका छ. गत अगस्तमा फुकुओकाको तेन्जिन क्षेत्रको नदीमा लक्ष्मीको शव भेटिएको थियो. प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको टाउकोमा भाँडाले प्रहार गरी डोरीले घाँटी थिचिएको र त्यसपछि तेस्रो तलाको बाल्कुनीबाट नदीमा खसेको आशंका छ. प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ. पक्राउ परेका 3 अहिलेसम्म दोषी ठहर भने भएका छैनन्. भारतका विभिन्न ठाउँमा जोखिमपूर्ण अवस्थामा रहेका 15 नेपाली बालबालिका तथा किशोर किशोरीको उद्धार गरी नेपाल ल्याइएको छ. नेपाली दूतावासको समन्वयमा भारतमा मानव बेचबिखन विरूद्ध काम गर्ने किन इण्डियाले महाराष्ट्र, दिल्ली, झारखण्ड, मध्यप्रदेश र बिहार लगायतबाट उनीहरूको उद्धार गरेको हो. तीमध्ये 12 15 वर्ष मुनिका बालबालिका र 3 किशोर किशोरी छन्. उनीहरूमध्ये पनि 5 बालिका र किशोर छन्. केही बालबालिकालाई मदरसामा पढ़ाउने भन्दै अनाधिकृत रूपमा भारत लगिएको पाइएको छ. केही घरेलु हिंसाका कारण घरबाट भागेर भारत पुगेका तथा केही रेलवे स्टेशनमा अलपत्र अवस्थामा भेटिएका हुन्. उद्धार गरिएका बालबालिकालाई सुरक्षित रूपमा परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी छ. काठमाडौँमा जारी नेपाल भलिबल लीग टोली सगरमाथा आफ्नो जर्सीमा भोटे कोशी बाढ़ी पीड़ितका लागि सहयोग जुटाउने क्यूआर कोड राखेको छ. कोशी प्रदेशको प्रतिनिधित्व गर्ने सगरमाथाले मुख्य प्रायोजकको लोगो सट्टा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर कोड जर्सीमा राखेको हो. जर्सीमा देश उठाउन हातेमालो गरौं फ्लड रिलीफ लेखिएको छ. क्लबका संचालन तथा व्यवस्थापन प्रमुख उत्सव साकेले विपदको समयमा सानो सहयोगले पनि प्रभावितलाई राहत पुग्ने भएकाले क्यूआर कोड राखिएको बताउनुभयो. सगरमाथाले क्लबका तर्फबाट पनि बाढ़ी पीड़ितका लागि सहयोग गरेको छ. यस्तै सगरमाथाका खेलाड़ी ऐमल खान र कर्णालीका पहल गहतराजले प्लेयर अफ द म्याच बापत पाएको 20,000 रूपियाँ पनि बाढ़ी पीड़ितलाई दिने घोषणा गर्नुभएको छ. एनबीएल आयोजकले पनि पहिलो दिनको टिकट बिक्रीबाट उठेको 590,150 रूपियाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गरेको छ. पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज 44 स्मृति दिवस मनाइँदैछ। लोकतन्त्र स्थापनाका लागि 2007 सालको जनक्रान्तिको नेतृत्व गरेका बीपी 2015 सालको पहिलो आम निर्वाचनपछि नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनु भएको थियो। उहाँले भूमि सुधार र आर्थिक विकासका नीति अघि बढ़ाउनु भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जेन्जी सहितकी आमा रासोपा सांसद रचना खतिवडाले प्रधानमन्त्री बालिन शाहप्रति आक्रोश पोख्नु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा उहाँले प्रधानमन्त्री शाह समक्ष दुईवटा प्रश्न सोध्नु भएको छ।
4: जेन्जी आन्दोलन भएको एक वर्ष भयो, जेन्जी सहितले देशले सहित पायो, एक दिन बिदा पायो, निमन्त्रणा दिएर कि त आइदिनुहोस्, केही त केही बोलिदिनुहोस्, केही त जेन्जी सहितको नाममा केही लेखिदिनुहोस् भनेर बिहान 7 बजे देखुन् भन्दा भन्दा बेलुकी 7 बजे स्टार्टर त आयो। अन्तमा एक वर्ष पछि सहितलाई श्रद्धाञ्जली। अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु। सहितले न्याय कति वर्षमा पाउँछ सरकार? सहित परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ? अब
3: रासोपा सांसद पुरूषोत्तम यादवले जेन्जी आन्दोलनका मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद यादव,
5: युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पुग्दैछ सामुख महोदय। गत वर्ष 23 गते जेन्जी आन्दोलनको अनुमति लिने र आन्दोलनमा सहभागी हुने मध्ये एक म पनि हुँ र आज यो सदनमा उभिएको छु। आज पनि मेरो मनमा अनेकौं प्रश्नहरू पोलिरहेको छ, मेरो मन भारी भएको छ। खासमा हामी सडकमा के माग्न गएका थियौँ जसको बदलामा हामीले लाठी र गोली खानु पर्यो? हाम्रो साथीहरू सुशासनका लागि सडकमा उठ्दा बन्दुकको नालको निशानामा परे र ढले। हाम्रो माग सत्ता थिएन, खुसी थिएन, न त हामी कसैको भाग खोज्न गएका थियौँ। जेन्जी आन्दोलनको माग र मर्म अनि भावना सही थियो भन्ने कुरा निर्वाचन र जनताले अनुमोदन गरिसकेको छ, तर आज पनि अन्तरिम सरकारको जेन्जी पुस्तासँग गरेको सहमति कार्यान्वयन भएको छैन। म ईश्वरसँग प्रार्थना गर्छु सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस् अनि मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गरियोस्। साथै म चेतावनी पनि दिन चाहन्छु, बालुवाटारबाट बार्दली पुगेका एउटा विगतलाई हाम्रा साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहङ्कारको कालो बादल यो सदनभित्र गर्जन बन्द गरियोस्। इतिहास सधैँ जीवित रहन्छ, वीर शहीदहरू जस्तै जेन्जी जनआन्दोलन जिन्दाबाद।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले गत वर्ष भदौ 24 गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाका रूपमा चित्रण गर्दै त्यसको बहुआयामिक अनुसन्धान गर्नुपर्ने माग गर्नुभएको छ। भदौ 24 को घटनाको स्मरण गर्दै दाहालले नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यस्तो स्तरको प्रहारको गहिरो अध्ययन आवश्यक रहेको बताउनु भएको हो।
6: आजकै दिन नेपालको इतिहासमा सबभन्दा रहस्यमय भयानक विध्वंसको दिनका रूपमा रह्यो। नेपालको राष्ट्रिय स्वाधीनतामाथि यो स्तरको हमला, नेपाली जनताको लोकतान्त्रिक आन्दोलन र आकांक्षामाथि प्रहार र केही घण्टाभित्रै भएको यो विध्वंस साँच्चै नै रहस्यमय पनि छ। यो विध्वंस मचाउने तत्त्व को हुन्, यसको सत्य तथ्य अनुसन्धान गर्ने कुरा र दोषीलाई कारवाही गर्ने कुरा असाध्य महत्त्वपूर्ण ठान्दछु म। तर गएको एक वर्षमा त्यतातिर घटनाक्रम गएको छैन, बरु जेन्जी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गर्ने र 23 को आन्दोलनलाई अपहरण गर्ने र त्यसलाई कब्जा गर्ने हरूकै हालीमुहाली भएको देखिन्छ। अध्ययन अनुसन्धान हुन जरुरी छ। हाम्रा सुरक्षा निकायहरूको भूमिकादेखि राजनीतिक नेतृत्वको भूमिकादेखि सबैको बारेमा पनि अझ गहिरो अध्ययन र अनुसन्धान गर्न जरुरी छ। नियोजित रूपमा सुगौली सन्धि पछिको सबभन्दा ठुलो सङ्कट हामीले अहिले बिहोरिरहेका छौँ। नेपाली जनताको आत्मनिर्णयको अधिकार खुसिएको अनुभूति हुन्छ, नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथि निरङ्कुशताको प्रहार भएको छ, संविधान मिचिएको छ।
3: र स्वाको सिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र जारी उद्धारमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजना स्थल पुग्नु भएको छ। नेपाली सेनाले सहजीकरणका लागि बोलाएपछि आफूहरू सिलिमे पुगेको घिसिङले बताउनु भएको छ। घिसिङसँग सिलिमेमा पहिले 4 वर्ष प्रत्यक्ष बसेर काम गरेको अनुभव छ। यो बाहेक नेपाल विद्युत प्राधिकरणमा रहँदा पनि 8 देखि 9 वर्ष सो क्षेत्रमा सम्बन्धित भएर काम गरेकाले सुरुङको भौगर्भिक बनावटबारे जानकार भएकाले सेनाले उहाँलाई बोलाएको हो। सुरुङभित्र अहिले जनशक्ति मार्फत काम भइरहेको छ भने स्काभेटर प्रयोग गरेर उद्धार अगाडि बढाउने निर्णय भएको छ। उद्धार कार्यलाई निरन्तरता दिन र सेनाको टोलीसँग सहकार्य जारी राख्नका लागि घिसिङ र उहाँको प्राविधिक टोली भोलिसम्म घटनास्थलमै रहने बताइएको छ। सरकारले खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न निर्देशन दिनुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

cha-cha-cha. Oh, great, cha-cha-cha. You're doing fine.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवाबारीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। आज बसेको बैठकले सांसद सुनिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कडेल, लिमा अधिकारी पुष्प चौधरी, सुशान्त वैदिक रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्ण हरिबुढाथोकीले उपसमिति रसुवाबाडी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज दुई गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनुभयो। रासोपा सांसद पुरूषोत्तम यादवले जेएनजी आन्दोलनका मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद यादव,
4: युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पुग्दैछ सभामुख महोदय। गत वर्ष 23 गते जेएनजी आन्दोलनको अनुमति लिने र आन्दोलनमा सहभागी हुने मध्ये एक म पनि हुँ र आज यो सदनमा उभिएको छु। आज पनि मेरो मनमा अनेकौं प्रश्नहरू पोलिरहेको छ, मेरो मन भारी भएको छ। खासमा हामी सडकमा के माग्न गएका थियौँ जसको बदलामा हामीले लाठी र गोली खानु पर्यो? हाम्रो साथीहरू सुशासनका लागि सडकमा उठ्दा बन्दुकको नालको निशानामा परे र ढले। हाम्रो माग सत्ता थिएन, खुसी थिएन, न त हामी कसैको भाग खोज्न गएका थियौँ। जेएनजी आन्दोलनको माग र मर्म अनि भावना सही थियो भन्ने कुरा निर्वाचन र जनताले अनुमोदन गरिसकेको छ, तर आज पनि अन्तरिम सरकारको जेएनजी पुस्तासँग गरेको सहमति कार्यान्वयन भएको छैन। म ईश्वरसँग प्रार्थना गर्छु सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस् अनि मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गरियोस्। साथै म चेतावनी पनि दिन चाहन्छु, बालुवाटारबाट बार्दली पुगेका एउटा विगतलाई हाम्रा साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहङ्कारको कालो बादल यो सदनभित्र गर्जन बन्द गरियोस्। इतिहास सधैँ जीवित रहन्छ, वीर शहीदहरू जस्तै जेएनजी जनआन्दोलन जिन्दाबाद।
3: ललितपुरको सातौं बाटोमा रहेको इन्फा कम्प्लेक्स परिसरमा बनाइएको जेएनजी शहीदहरूको शालिग र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारले शालिगमा शहीदहरूको अनुहार नमिलेको भन्दै असन्तुष्टि जनाएपछि आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको हो। गत वर्ष भदौ 23 र 24 गतिको आन्दोलनमा ज्यान गुमाएका 45 जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा पार्क र शालिगहरू बनाइएको छ। मन्त्री सुदन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुग्नु भएको थियो, तर औपचारिक अनावरण अघि पर्दा उघारेर हेर्दा काममा गम्भीर हेलचिया क्रय भएको परिवारजनको गुनासोपछि मन्त्रीहरू उद्घाटन नगरी फर्किनु भएको हो। अब एक महिनाभित्र सबै शालिगलाई पुननिर्माण गरिन मात्र पार्कको उद्घाटन गरिने बताइएको छ। शिक्षा विभागले रसुवाको भोटेको सिबाडीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा विभागले बाढीबाट विद्यार्थीमा डर, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न भनेको हो। विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको छ। जेएनजी शहीदकी आमा रासोपा सांसद रचना खतिवडाले प्रधानमन्त्री बालिन शाहप्रति आक्रोश पोख्नु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा उहाँले प्रधानमन्त्री शाह समक्ष दुईवटा प्रश्न सोध्नु भएको हो।
5: जेएनजी आन्दोलन भएको एक वर्ष भयो, जेएनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो, निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त केही बोलिदिनुस्, केही त जेएनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान 7 बजे देखुन् भन्दा भन्दा बेलुकी 7 बजे स्टार्टर त आयो। अन्तमा एक वर्ष पछि शहीदलाई श्रद्धाञ्जली। अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु, शहीदले न्याय कति वर्षमा पाउँछ सरकार? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ? अब
3: श्रम संस्कृति पार्टीका 34 जना श्रमदाताहरू केन्द्रीय सचिव प्रसाद राईको नेतृत्वमा रसुवा प्रस्थान गरेका छन्। 4 वटा क्यारियर गाडीमा जेनेरेटर, ड्रिल, टेन्ट, गैती, बेल्चा र खाद्यान्न बोकेर रसुवा लागेका हुन्। रसुवाको पुङ खोला हिजोदेखि नै श्रम संस्कृति का अध्यक्ष हर्क साम्पाङको टोली बाटो खुलाउन लागिरहेको छ। भोटेकोशीमा आएको बाढीका कारण भोटेकोशीको सहायक पुङ खोलामा रहेको बेली ब्रिज र सड़क पूर्ण रूपमा तहस नहस भएको छ। सरकारले खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा दिन निर्देशन दिएको छ। खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवाको भोजीको सिबाडीपछिको खोज उद्धार उपचार र राहतमा सरकारको भूमिकामाथि प्रश्न उठाउने ठाउँ नरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले बाढ़ी प्रतिकार्यमा सरकारको बचाउ गर्नुभएको हो।
4: विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परतामा म प्रश्न गर्ने ठाउँ देख्दिनँ। आफ्ना घर सम्पत्ति र जीवनका आधारभूत साधन समेत गुमाएका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर राज्यले उनीहरूको तत्कालीन आवश्यकता र सुरक्षाको पूर्ण जिम्मेवारी लिएको छ। कठिनाईका बीच पनि उद्धार तथा राहत कर्मी प्रभावित नागरिकसम्म पुगेका छन्। क्षतिग्रस्त सडक पुल विद्युत खानेपानी लगायत अत्यावश्यक पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने काम पनि अघि बढाएको हामीले आफ्नै आँखा अगाडि देखिरहेका छौँ। यो कठिन समयमा उद्धार राहत र पुनस्थापनाका लागि भएका प्रयासलाई धन्यवाद दिन कसैले पनि कन्जी सुवाई गर्नुपर्छ जस्तो मलाई लाग्दैन। यद्यपि राज्यले केही गरेन, राज्य कहाँ छ भनेर म केहीले भनेको सुन्दछु। राज्यले गरेन भन्ने गुनासोलाई खण्डन गर्ने सबैभन्दा शक्तिशाली तरिका भनेको राज्य कहाँ छ भनेर दृश्य सहित पस्याउनु हो। म यहीबाट भन्न चाहन्छु, राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यति बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छहारी बन्न रात दिन खटिएको छ।
3: सभापति लामिछानेले भोटेकोशी बाढ़ी पीड़ितमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तामाथि कारवाही गर्ने चेतावनी दिनुभएको छ।
4: नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामी प्रतिको अपेक्षा राज्य गुहार्ने अन्तिम चितकारको रूपमा बुझ्नुपर्छ। त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुस्ने फराकिलो छाती नै आजको साँचो राज्य सत्ता हो। यही रोसमबाट म सरकार र दलका सम्पूर्ण शुभेच्छकहरूलाई एउटा गम्भीर अपील गर्न चाहन्छु। यो महाविपदको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा शोक चौतारोमा तुच्छ टिका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिलै बन्द गरौं। सरकारलाई मेरो स्पष्ट आग्रह छ, पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने त्यसका विरुद्ध हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्र निकाल्ने होइन, राज्य साँच्चीकै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाउने हो, देखाइदिनु होला। नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाब फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन।
3: रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज 15 दिन भएको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अहिलेसम्म रसुवामा 174, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितौनमा 363, नवलपरासी पूर्वमा 226 र नवलपरासी पश्चिममा 222 शव भेटिएको छ। यस्तै उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। सबमध्ये 102 शनाखत पछि आफन्तलाई बुझाइएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ। अझै 5,132 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। ललितपुरको सादो बाटोमा रहेको इन्फा कम्प्लेक्स परिसरमा बनाइएको जेएनजी शहीदहरूको शालिग र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारले शालिगमा शहीदहरूको अनुहार नमिलेको भन्दै असन्तुष्टि जनाएपछि आज हुने भनिएको उद्घाटन कार्यक्रम रोकिएको हो। गत वर्ष भदौ 23 र 24 गतिको आन्दोलनमा ज्यान गुमाएका 45 जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौड़ी पोखरी परिसरको 2 रोपनी जग्गामा पार्क र शालिगहरू बनाइएको छ। गृहमन्त्री सुदुन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सा लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुग्नु भएको थियो, तर औपचारिक अनावरण अघि पर्दा उघारेर हेर्दा काममा गम्भीर हेलचक्र्याई भएको परिवारजनको गुनासोपछि मन्त्रीहरू उद्घाटन नगरिकन फर्कनु भएको हो। अब 1 महिनाभित्र सबै शालिगलाई पुननिर्माण गरेर मात्र पार्कको उद्घाटन गरिने बताइएको छ। शिक्षा विभागले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा विभागले बाढ़ीबाट विद्यार्थीमा डर, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न भनेको हो। विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
1: बेलायत भरि
2: अन एयर
1: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
1: यो BFBS गोर्खा रेडियो हो।
2: गोर्खा रेडियो हो।
4: पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर राणाको महाअभियोग प्रकरणको रिट सर्वोच्च अदालतबाट खारेज भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनवाई सकेपछि महाअभियोगको औचित्य सकिने गरी रिट खारेज गरिएको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा, सारंगा सुवेदी संलग्न संवैधानिक इजलासले महाअभियोग प्रकरणको रिट खारेज गरिदिएको हो। पूर्व प्रधान न्यायाधीश राणामाथिको महाअभियोग जीवितै रहेको गर्दै प्रतिनिधि सभामा अघि बढ़ाउन माग गरिएको थियो। राणा विरूद्ध 2078 फागुन 1 गते प्रतिनिधि सभामा महाअभियोग दर्ता भएको थियो। महाअभियोग भने पारित भएको थिएन। संघीय संसदका तत्कालीन महासचिव भरतराज गौतमले राणालाई निलम्बन फुकुवाको पत्र दिएपछि सर्वोच्च अदालत बारका तत्कालीन अध्यक्ष वरिष्ठ अधिवक्ता साक्य, वरिष्ठ अधिवक्ता डाक्टर पुण्य प्रसाद खतिवटा, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतले सर्वोच्चमा भिन्न रिट निवेदन दायर गर्नु भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशसभाका आफ्ना चारजना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिशलाई बागमती प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको छ। उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै पदमुक्त नहुने निर्णय गर्नुभएको हो। यो सँगै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहित सांसदहरू राजु विष्ट, गिर बहादुर तामाङ र राजेन्द्र प्रजापतिको प्रदेशसभा सदस्य पद यथावत रहने भएको छ। प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईका अनुसार राप्रपा केन्द्रीय कार्यालयबाट पदमुक्त गर्न पठाइएका पत्रहरू अध्ययन गर्दा कार्यवाहीको कानूनी आधार र प्रक्रिया नपुगेको पाइएको हो। उहाँका अनुसार राजनीतिक दल सम्बन्धी ऐनको दफा 34 बमोजिम संसदीय दलबाट प्रक्रिया अघि नबढ़ाई सीधै पार्टीको केन्द्रीय दल र कार्यालयबाट प्रदेशसभा सचिवालयमा जानकारी गराइएको पाइएको छ। सचिवालयले सम्बन्धित सांसदहरूलाई स्पष्टीकरण वा सफाई पेश गर्न 12 घण्टाको अत्यन्तै छोटो समय दिएको र उनीहरूले पत्र प्राप्त गरे नगरेको कुनै प्रमाण संलग्न नभएकाले यसलाई भ्रामक अवसर र प्राकृतिक न्यायको सिद्धान्त विपरीत छहर गरेको छ। राप्रपाले प्रदेशसभा सचिवालयलाई 4 सांसदलाई निष्कासन गरिएको जानकारी गराउँदै पद रिक्त गर्न माग गरेको थियो। भोटेकुसी बाढ़ीले घर सम्पत्ति र आफन्त गुमाएका रसुवा र नुवाकोटका महिला तथा बाल बालिकामा बाढ़ीपछिको मानसिक असर गहिरिँदै गएको छ।
5: उद्धार र राहतको तत्कालीन संकट केही कम हुँदै गए पनि बाढ़ीको भयावह दृश्य प्रत्यक्ष देखेका, आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर कुरिरहेका बाल बालिका र महिलामा डर, त्रास, अनिद्रा, बारम्बार झस्किने, रुने तथा असामान्य व्यवहार देखिन थालेको हो। मानसिक स्वास्थ्य विज्ञका अनुसार यस्ता लक्षणलाई सामान्य दुःख वा डरका रूपमा मात्रै नहुने र समयमै मनोसामाजिक सहयोग तथा आवश्यक परे विशेषज्ञ उपचार उपलब्ध गराउनु पर्ने अवस्था देखिएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा खटिएका मनोसामाजिक परामर्शदाताहरूले बाल बालिकामा बाढ़ी फेरि आउने डर, राति निदाउन नसक्ने, नराम्रो सपना देख्ने, अचानक रुने तथा सानो आवाजमा समेत झस्किने समस्या देखिएको बताएका छन्। मनोवैज्ञानिक गोपाल बोहराका अनुसार नुवाकोटको विदुरमा काम गरिरहेका मनोसामाजिक टोलीले यस्ता लक्षण भएका बालबालिका भेटेको छ। उहाँका अनुसार केही बालबालिका राति पटक पटक बिउझिएर बाढ़ी आयो भन्दै कराउने गरेका छन्। बाढ़ीले भौतिक क्षति मात्रै गरेको छैन, प्रभावित समुदायमा गहिरो मनोवैज्ञानिक संकट सिर्जना गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
4: झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमण र मृत्युदर बढ़ेपछि आगामी असोज 5 गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ।
6: स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज 5 देखि 19 गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका 15 पालिकाका 30 वर्ष माथिका करिब 4,93,319 नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। झापामा हालसम्म 13 जनामा जेईको संक्रमण पुष्टि भएकोमा 4 महिला र 2 पुरूष गरेर जम्मा 6 जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमण र मृत्युदर बढ़ेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागि हो। स्वास्थ्य कार्यालयका प्रमुख ब्रिज कुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढ़ाइएको छ। जिल्लामा सबैभन्दा बढ़ी जेई संक्रमित मेचीनगर नगरपालिकामा भेटिएको छ। खोप अभियान पनि मेचीनगरबाट नै शुरू हुनेछ। एक स्थानीय तहमा बढ़ीमा 7 दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको दासले बताउनु भएको छ। उहाँका अनुसार खोप लगाउँदा सामान्य असर देखिन सक्ने भए पनि यसले स्वास्थ्यमा ठूलो समस्या पार्ने छैन। खोपलाई सहज र पहुँचयोग्य बनाउन प्रत्येक वडामा खोप
4: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: KBS Gorkha Radio.
1: Sainya Samudai Ma.
2: Relay Bhari.
1: On air.
2: App Ma.
1: Ani Smart Speaker Ma Bandhos.
3: Play BFBS.
2: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
4: रसुवाको भोटिकोसी नदीमा विनाशकारी बाढ़ी आएको आज 15 दिन पूरा भएको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अहिलेसम्म रसुवामा 174, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 226 र नवलपरासी पश्चिममा 222 शव भेटिएको छ। यस्तै उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएका सबमध्ये 102 शनाखत पछि आफन्तलाई बुझाइएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ। अझै 5,132 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवाको भोटिकोसी बाढ़ीपछिको खोज, उद्धार, उपचार र राहतमा सरकारको भूमिकामाथि प्रश्न उठाउने ठाउँ नरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले बाढ़ी प्रति कार्यमा सरकारको बचाउ गर्नु भएको छ।
5: विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परतामा म प्रश्न गर्ने ठाउँ देख्दिनँ। आफ्ना घर, सम्पत्ति र जीवनका आधारभूत साधन समेत गुमाएका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर राज्यले उनीहरूको तत्कालीन आवश्यकता र सुरक्षाको पूर्ण जिम्मेवारी लिएको छ। कठिनाईका बीच पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगेका छन्। क्षतिग्रस्त सडक, पुल, विद्युत, खानेपानी लगायत अत्यावश्यक पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने काम पनि अघि बढाएको हामीले आफ्नै आँखा अगाडि देखिरहेका छौँ। यो कठिन समयमा उद्धार, राहत र पुनस्थापनाका लागि भएका प्रयासलाई धन्यवाद दिन कसैले पनि कन्जी सुवाई गर्नुपर्छ जस्तो मलाई लाग्दैन। यद्यपि राज्यले केही गरेन, राज्य कहाँ छ भनेर म केहीले भनेको सुन्दछु। राज्यले गरेन भन्ने गुनासोलाई खण्डन गर्ने सबैभन्दा शक्तिशाली तरिका भनेको राज्य कहाँ छ भनेर दृश्यसहित प्रश्न्याउनु हो। म यहीँबाट भन्न चाहन्छु, राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यति बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छाहारी बन्न रात दिन खटिएको छ।
4: सभापति लामिछानेले भोटेकोसी बाढ़ी पीड़ितमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तामाथि कारवाही गर्ने चेतावनी दिनुभएको छ।
5: नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामी प्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चितकारको रूपमा बुझ्नुपर्छ। त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्य सत्ता हो। यही रोसमबाट म सरकार र दलका सम्पूर्ण शुभेच्छकहरूलाई एउटा गम्भीर अपील गर्न चाहन्छु। यो महाविपदको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा शोक चौतारोमा तुच्छ टिका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिलै बन्द गरौं। सरकारलाई मेरो स्पष्ट आग्रह छ, पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने त्यसका विरुद्ध हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्र निकाल्ने होइन, राज्य साँच्चीकै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाउने हो, देखाइदिनु होला। नागरिकको चितकार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाब फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन।
4: जेन्जी सहितकी आमा रासोपा सांसद रचना खतिवड़ाले प्रधानमन्त्री बालिन शाहप्रति आक्रोश पोख्नु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवड़ा,
6: जेन्जी आन्दोलन भएको 1 वर्ष भयो, जेन्जी सहितले देशले सहित पायो, एक दिन बिदा पायो, निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त केही बोलिदिनुस्, केही त जेन्जी सहितको नाममा केही लेखिदिनुस् भनेर बिहान 7 बजे देखुन् भन्दा भन्दा बेलुकी 7 बजे स्टार्टर त आयो। अन्तमा 1 वर्ष पछि सहितलाई श्रद्धाञ्जली। अब म यो सरकारलाई 2 प्रश्न सोध्न चाहन्छु, सहितले न्याय कति वर्षमा पाउँछ सरकार? सहित परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ? अब
4: रासोपा सांसद पुरूषोत्तम यादवले जेन्जी आन्दोलनका मृतक परिवार र घाइतेहरूसँग गरेका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद यादव,
7: युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको 1 वर्ष पुग्दैछ सभामुख महोदय। गत वर्ष 23 गते जेन्जी आन्दोलनको अनुमति लिने र आन्दोलनमा सहभागी हुने मध्ये एक म पनि हुँ र आज यो सदनमा उभिएको छु। आज पनि मेरो मनमा अनेकौं प्रश्नहरू पोलिरहेको छ, मेरो मन भारी भएको छ। खासमा हामी सडकमा के माग्न गएका थियौँ जसको बदलामा हामीले लाठी र गोली खानु भयो। हाम्रो साथीहरू सुशासनका लागि सडकमा उभदा बन्दुकको नालको निशानामा परे र ढले। हाम्रो माग सत्ता थिएन, खुसी थिएनन्, न त हामी कसैको भाग खोज्न गएका थियौँ। जेन्जी आन्दोलनको माग र मर्म अनि भावना सही थियो भन्ने कुरा निर्वाचन र जनताले अनुमोदन गरिसकेको छ, तर आज पनि अन्तरिम सरकारको जेन्जी पुस्तासँग गरेको सहमति कार्यान्वयन भएको छैन। म ईश्वरसँग प्रार्थना गर्छु सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस् अनि मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गरियोस्। साथै म चेतावनी पनि दिन चाहन्छु, बालुवाटारबाट वार्ताली पुगेका एउटा विगतलाई हाम्रा साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहङ्कारको कालो बादल यो सदनभित्र गर्जन बन्द गरियोस्। इतिहास सधैँ जीवित रहन्छ, वीर शहीदहरू जस्तै जेन्जी जनआन्दोलन जिन्दाबाद।
4: ललितपुरको सादो बाटोमा रहेको इन्फा कम्प्लेक्स परिसरमा बनाइएको जेन्जी शहीदहरूको शालिग र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारले शालिगमा शहीदहरूको अनुहार नमिलेको भन्दै असन्तुष्टि जनाएपछि आज हुने भनिएको उद्घाटन कार्यक्रम रोकिएको हो। गत वर्ष भदौ 23 र 24 गतिको आन्दोलनमा ज्यान गुमाएका 45 जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा पार्क र शालिगहरू बनाइएको छ। गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सा लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुग्नु भएको थियो, तर औपचारिक अनावरण अघि पर्दा उघारेर हेर्दा काममा गम्भीर हेलचेक्राई भएको परिवारजनको गुनासोपछि मन्त्रीहरू उद्घाटन नगरिकन फर्किनु भएको हो। अब एक महिनाभित्र सबै शालिगलाई पुननिर्माण गरेर मात्र पार्कको उद्घाटन गरिने बताइएको छ। मुलुकको पश्चिम तथा मध्य भागलाई काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा यात्रु तथा यातायात प्रभावित भएको छ। भदौ 14 गते कृष्णभीरमा सड़क भाँसिएपछि हेटौडा हुँदै काठमाडौँ आउने वैकल्पिक बाटो कष्टकर भएको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
3: काठमाडौँबाट घर हिँडेका कालीकोटका नवीन उपाध्यायले नारायणगढसम्मको यात्रामा निकै शास्ति बेहोर्नु पर्यो। सानो गाडीमा कोचिएर हिँड्नुपर्ने बाध्यता त छँदै थियो, त्यसमाथि महँगो भाडा तिर्नु परेको उहाँको गुनासो छ।
8: म काठमाडौँबाट इबी गाडीमा आएको अनि यो यतापट्टिको बाटो जाम भएर म यो हेटौडाको बाटो भएर आएको। फरक त्यही हो, अब चाहिने भन्दा बढी भाडा तिर्नु पर्छ होइन, अनि त्यही हो, अब गाडीहरूले जति भन्यो त्यति दिनै पर्यो, अनि यात्रामा पनि त्यही हो, एकदम चेप्पिएर मान्छे आउनुपर्छ अब इभीमा। त्यही हो, सोचे जस्तो सिटहरू, अब सिट जस्तो मान्छे मात्रै बसेर आउनु मिल्दैन, चेप्पिएर आउनुपर्छ। त्यही अलिअलि बाटोमा उफार छ, अलिक कच्ची पनि रहेछ धेरै बाटो।
3: पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भाँसिएपछि यात्रुले थप हैरानी बेहोर्नु परेको छ। बाटो बन्द भएपछि ठुला यात्रुवाहक बस गुडेका छैनन्, यात्रुको चाप पनि घटेको छैन। चितवनबाट दैनिक करिब 300 यात्रुवाहक सवारी साधन काठमाडौँ जाने गरे पनि पृथ्वी राजमार्गमा अवरोध आएपछि अहिले करिब 50 माइक्रोबस मात्रै सञ्चालन भइरहेका छन्। साँगुरो वैकल्पिक बाटोमा सवारीको चाप बढ्दा यात्रा झनै कठिन बनेको छ। सानो बाटोमा सवारी चलाउनु पर्ने बाध्यताले चालकलाई पनि समस्या भएको छ। सवारी चालक घनश्याम अधिकारी:
9: गाह्रो बाटो, साँगुरो छ, सवारी चाप बढी, त्यसपछि तपाईँको समय धेरै लाग्छ, त्यसमा दुःख त त्यति नै हुन्छ, यात्रुले चालकले सबैले दुःख सँगसँगै पाइन्छ, अनि त्यसमा कस्ट पनि अलिकति बढी नै लाग्छ घुमेर जानुपर्ने। यो बाटो नखुलुन्जेल त बिहोरी रहनै पर्यो त, यात्रुहरूले गुनासो गर्छन्, टाइममा खान पाइँदैन, पानी पाइँदैन।
3: वैकल्पिक बाटो प्रयोग गर्दा दूरी बढेकोले सवारी सञ्चालनको लागत समेत बढेको यातायात व्यवसायीहरूको भनाइ छ। पुरानो नारायणी यातायात कम्पनी प्रालीका फिल्ड इन्चार्ज लाल कुमार श्रेष्ठ:
10: आर्थिक रूपमा त अब त्यो अब चाहिँ हामी सबैले बुझ्नुपर्ने कुराहरू हो। अब इलेक्ट्रिक बसहरूको पनि अब हाम्रो 150 गाडीहरू चाहिँ यहाँ चाहिँ स्ट्यान्ड बाई बसिराखेको छ, यिनीहरूको चाहिँ अब चाहिँ लोन, अब यिनीहरूको चाहिँ अब चाहिँ आय स्रोत।
4: अब खबर फटाफट।
11: बागलुङका माटो परीक्षणमा अम्लीयपन भेटियो, असन्तुलित मल प्रयोगले उर्वरा शक्ति घट्दै उत्पादनमा जोखिम, प्राङ्गारिक मल र सन्तुलित पोषक तत्व प्रयोग गर्न कृषि प्राविधिकको सुझाव। उखु बेचेको 6 महिना बित्दा पनि सर्लाहीका किसानले भुक्तानी पाएनन्, अन्नपूर्ण चिनी उद्योगले करिब 22 करोड तिर्न बाँकी, घर खर्चदेखि खेतीसम्म ऋणको भर। सप्तरीको वर्षाइनमा बर्थिङ सेन्टर बन्द, जनशक्ति र उपकरण अभाव, प्रसूति सेवा नहुँदा गर्भवतीलाई बाहिर जानुपर्ने बाध्यता। म्याग्दीमा 303 मिटर लामो झुलुङ्गी पुल निर्माण, काउसी बोट बाँस बोट जोडिएपछि 1 घण्टाको यात्रा 5 मिनटमा छुट्टियो, किसानलाई केरा बजार पुर्याउन सहज।
4: भारतको आन्ध्र प्रदेशमा 1 महिलाको पेटबाट 13 कलम, 5 काठका चम्चा र 1 मैनबत्ती निकालिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा बाढीको विपदमा कतिपयले सरकारको आलोचना गरिरहँदा रासोपा सभापतिद्वारा सराहना।
1: हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
0: सरकारी आश्रय स्थल महिला मैत्री नभएको बाढीबाट विस्थापितहरूको गुनासो।
2: नुहाउने ठाउँ छैन, मेन कुरा अन्तै गएर नुहाउनु पर्छ।
3: लुगाहरू चेन्ज गर्ने टोइलेटको व्यवस्था चाहिँ राम्रो भएको छैन,
2: पानीको पनि अलिकति समस्या छ।
0: गत वर्ष ध्वस्त सरकारी संरचनाको पुनर्निर्माण चुनौतीपूर्ण अनि शेरबहादुर देउवाद्वारा राजनीतिक सक्रियताको घोषणा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी ठूलो संस्था एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूले उक्त प्रविधिले मानवतालाई खतरा निम्त्याउन सक्नेमा चिन्ता लागेको बताएका छन्। एक पूर्व सहकर्मीको समर्थनमा पत्र लेख्दै एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स लिड इभान हबिङ्गरले आगामी दशकभित्र एआईले हामी सबैलाई सिद्ध्याउने सम्भावना 10%भन्दा बढिरहेको उल्लेख गरेका छन्। उनका अनुसार एआईको वर्तमान अवस्थाबाट कम जोखिम भए पनि त्यसले चाँडै एउटा बिन्दुमा सुधार ल्याउन सक्छ जहाँ मानव अस्तित्वमाथि खतरा निम्तिन सक्छ। यसअघि एन्थ्रोपिकका एक पूर्व कर्मचारीले मानवको अरू कुनै गतिविधिले यो तहको खतरा उत्पन्न नगराएको बताएका थिए। चीनको सबैभन्दा ठूलो मेसेजिङ सेवा विच्याटको स्वामित्व रहेको टेन्सेन्टले 1 अर्बभन्दा बढी प्रयोगकर्तालाई जोखिममा पार्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएकोमा अमेरिकी साइबर सुरक्षा कम्पनीलाई धन्यवाद दिएको छ। विच्याटको कल मार्फत केही सेकेन्डभित्रै एउटा मोबाइलबाट अर्को मोबाइलमा फैलिन सक्ने एआईबाट सञ्चालित साइबर हमला गर्ने वर्म विकास गरिएको क्यालिफले जनाएको छ। एपमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन केही दिन मात्रै लागेकोमा सफ्टवेयर तयार गर्न 1 साताभन्दा बढी समय लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। टेन्सेन्टले उक्त सुरक्षा कमजोरी अहिले समाधान भइसकेको जनाएको छ। युरोपमा आफ्नो सबैभन्दा ठूलो एउटा लगानीमा गुगलले फिनल्यान्डमा कम्तीमा 15 अर्ब डलर खर्च गर्न लागेको छ। उक्त लगानी गुगलको एआई महत्वाकांक्षालाई सघाउने डेटा सेन्टर र अरू डिजिटल पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 2 वर्ष निर्माण कार्यमा मात्रै 37,000 जागिर सिर्जना हुने गुगलको अनुमान छ। गुगलकी प्रमुख लगानी अधिकारी रुथ फोराटले भनिन्, गुगलको यो दीर्घकालीन लगानीको घोषणाले फिनिस नेतृत्व, जनशक्ति र डिजिटल रूपान्तरण प्रतिको हाम्रो आत्मविश्वासलाई दर्शाएको छ। गुगलकी प्रमुख लगानी अधिकारी, चिसो वातावरण र तुलनात्मक रूपमा सस्तोमा बिजुली पाइने फिनल्यान्डमा पछिल्ला वर्षहरूमा डेटा सेन्टरहरूको निर्माणमा वृद्धि भएको छ। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसालीका इजरायलीहरूद्वारा उत्पादित सामानमाथि प्रतिबन्ध लगाउने ब्रिटेन र युरोपेली मुलुकका कतिपय नागरिक तथा संस्थाहरू विरुद्ध इजरायलले थप कदम चालिरहेको छ। इजरायलका डायस्पोरा मामिला मन्त्रीले अक्सफाम र सेभ द चिल्ड्रेन लगायत संस्थाका प्रतिनिधिहरूलाई मुलुक प्रवेश गर्न नदिन सीमा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। इजरायलले ब्रिटेनलाई इस्ट जेरुसलेममा रहेको उसको वाणिज्य दूतावास 30 दिनभित्र बन्द गर्न भनेको छ। र जल सुरक्षा सम्बन्धी ब्रिटिस संस्था युकेएमटिओले इरान तथा अमेरिका बीच पछिल्लो समय तनाव चुलिँदा थुप्रै व्यापारिक जहाजहरूमाथि हमला भएको जनाएको छ। उसका अनुसार एउटा जहाज ढल्किएको देखिएको छ जसमा पानी पसेको हुन सक्छ। अर्कोतर्फ इराकी अधिकारीहरूले 30 लाख ब्यारल इन्धन बोकेको एउटा ट्याङ्करको आगो निभाएको बताएका छन्। उक्त ट्याङ्कर इराकी जल क्षेत्रमा ड्रोन हमलामा परेको उनीहरूले जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बाढीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति लामिछानेले विपदमा परेकाहरूको आक्रोश र असन्तुष्टिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। सङ्कटको घडीमा ऐक्यबद्धता देखाएको भन्दै उनले विपक्षी पार्टीहरूको प्रशंसा पनि गरे। प्रस्तुत छ एक रिपोर्ट। सभापति लामिछानेको आजको सम्बोधन बाढीले निम्त्याएको विपदमा केन्द्रित थियो, जसक्रममा उनले सरकारले गरिरहेका कामदेखि उठेका प्रश्न र आलोचनासम्मको चर्चा गरे। विपदमा राज्य कहाँ छ, के गरिरहेको छ भन्ने प्रश्न आफूले सुनेको बताउँदै उनले त्यसको जवाफ दिए।
1: राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यति बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छाहारी बन्न रात दिन खटिएको छ। राज्य यति बेला भेलले बगाएका सडक र चुडिएका पुलहरू मात्र होइन, विपदले टुटाएको नागरिकको भरोसालाई
0: प्रयास गरिरहेको छ। उनले सरकारको बचाउ गर्दै लागि योजना बनाइरहेको पनि सुनाए।
1: राज्य यति बेला भविष्यमा फेरि यसको नियति कहिले भोग्न नपरोस् भनेर बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ। र राज्य यति बेला आफ्ना सम्पूर्ण सीमा स्रोतहरूको अभाव र थकानलाई पछ्याएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ। हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होला, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
0: लामी छानेले सरकारको आलोचना र उसलाई सच्याउन दिइने दबाबलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए, तर विपदको क्षणलाई

0: साथमा छौँ भनेर विपक्षी दलका नेताहरूले गर्नुभएको उद्घोष केवल सामान्य अभिव्यक्ति होइन, एउटा ठुलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार हो। म खुला हृदयले उहाँहरूको प्रशंसा गर्न चाहन्छु।
1: उनले बाढीलाई उनकै शब्दमा राज

0: तीमध्ये कैयौँले सरकारले बनाएको अस्थायी शिविरमा आश्रय लिइरहेका छन्। तर ती महिला मैत्री नभएको गुनासो सुनिएको छ भन्छन् नुवाकोटबाट शक्तिमाया तामाङ।
1: अधिकांश होल्डिङ सेन्टरहरू विद्यालय, क्लब भवन, होटेल लगायत स्थानहरूमा बनाएको छ। पारी त्रिशुली माथि कोलोनीमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफूहरू बस्दै आएको होल्डिङ सेन्टरमा समस्या नै समस्या रहेको बताए। होल्डिङ सेन्टरमा खानाको राम्रो सुविधा रहे तापनि आफूहरू बस्ने ठाउँमा सीमित शौचालय मात्र रहेकाले निकै समस्या खेप्नु परेको स्नेह तामाङले बताइन्। होल्डिङ सेन्टरमा पानीको अभाव, भिडभाड जथाभावी रहेको फोहोरको कारण

0: राहत वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि कोलोनीमा पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अर्को विषय, आज भदौ 24 गते

0: गोविन्द राज पोखरेल
1: त्यसका लागि यो

0: यो बाढीले गर्दाखेरि हाम्रो बजेट चाहिँ अझै अर्को क्षेत्रमा लगाउनु पर्ने भएर पनि यसलाई असर पर्न सक्ने यहाँले भन्नुभयो।
1: यो जुन अहिले क्षेत्रमा तहसमा व्यक्तिगत प्रलयकारी बाढीको अब

बनाउने विश्वास गरेका छन्। सभापति थापाले भने पार्टी महाधिवेशन गर्ने घोषणा गरिसकेका छन्। हवस् त्यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख हेरि सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: मुलुकको पश्चिम तथा मध्य भागलाई काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु र यातायात प्रभावित भएको छ। भदौ 14 गते कृष्णवीरमा सड़क भाँसिएपछि हेटौडा हुँदै काठमाडौँ आउने वैकल्पिक बाटो कष्टकर भएको हो। चितवनबाट अनिल ढकालको रिपोर्ट।
4: काठमाडौँबाट घर हिँडेका कालीकोटका नवीन उपाध्यायले नारायणगढसम्मको यात्रामा निकै शास्ति बिहोर्नु पर्यो। सानो गाडीमा कोचिएर हिँड्नुपर्ने बाध्यता त छँदै थियो, त्यसमाथि महँगो भाडा तिर्नु परेको उहाँको गुनासो छ।
5: म काठमाडौँबाट इभी गाडीमा आएको अनि यो यतापट्टिको बाटो जाम भएर म यो हेटौडाको बाटो भएर आएको। फरक त्यही हो, अब चाहिनुभन्दा बढी भाडा तिर्नु पर्छ होइन, अनि त्यही हो, अब गाडीहरूले जति भन्यो त्यति दिनै पर्यो। यात्रामा पनि त्यही हो, एकदम चेपिएर मान्छे आउनुपर्छ। अब इभीमा त्यही हो, सोचे जस्तो सिटहरू, अब सिट जस्तो मान्छे मात्रै बसेर आउन मिल्दैन, चेपिएर आउनुपर्छ। त्यही अलिअलि बाटोमा उफार छ, अलिक कच्ची पनि रहेछ धेरै बाटो।
4: पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भाँसिएपछि यात्रुले थप हैरानी बेहोर्नु परेको छ। बाटो बन्द भएपछि ठुला यात्रुवाहक बस गुडेका छैनन्, यात्रुको चाप पनि घटेको छैन। चितवनबाट दैनिक करिब 300 यात्रुवाहक सवारी साधन काठमाडौँ जाने गरे पनि पृथ्वी राजमार्गमा अवरोध आएपछि अहिले करिब 50 माइक्रोबस मात्रै सञ्चालन भइरहेका छन्। साँगुरो वैकल्पिक बाटोमा सवारीको चाप बढ्दा यात्रा झनै कठिन बनेको छ। सानो बाटोमा सवारी चलाउनु पर्ने बाध्यताले चालकलाई पनि समस्या भएको छ। सवारी चालक घनश्याम अधिकारी:
6: गाह्रो बाटो, साँगुरो छ, सवारी चाप बढी, त्यसपछि तपाईँको समय धेरै लाग्छ, त्यसमा दुःख त त्यति नै हुन्छ। यात्रुले, चालकले, सबैले दुःख सँगसँगै पाइन्छ, अनि त्यसमा कस्ट पनि अलिकति बढी नै लाग्छ। घुमेर जानुपर्ने यो बाटो नखुलुन्जेल त बुद्धिओरी रहनै पर्यो त। यात्रुहरूले गुनासो गर्छन्, टाइममा खान पाइँदैन, पानी पाइँदैन।
4: वैकल्पिक बाटो प्रयोग गर्दा दूरी बढेकोले सवारी सञ्चालनको लागत समेत बढेको यातायात व्यवसायीहरूको भनाइ छ। पुरानो नारायणी यातायात कम्पनी प्रालीका फिल्ड इन्चार्ज लाल कुमार श्रेष्ठ:
7: आर्थिक रूपमा त अब त्यो अब चाहिँ हामी सबैले बुझ्नुपर्ने कुराहरू हो। अब इलेक्ट्रिक बसहरूको पनि अब हाम्रो 150 गाडीहरू चाहिँ यहाँ चाहिँ स्ट्यान्ड बाई बसिराखेको छ। उनीहरूको चाहिँ अब चाहिँ लोन, अब यिनीहरूको चाहिँ अब चाहिँ आय स्रोत आम्दानी नभएपछि के भइरह होला, यो त सरकारले पनि अब सरकार पक्षले पनि बुझ्नुपर्ने कुराहरू।
4: भाँसिएको पृथ्वी राजमार्गलाई छाडेर त्यसको माथिल्लो भागबाट वैकल्पिक ट्र्याक खोल्ने तयारी भइरहेको छ। कृष्णभीरबाट अहिले बाटो खुलाउने मात्रै नभई सुरक्षित बाटो बनाउने चुनौती छ।
3: पेसिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालका धेरै जसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाललाई जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गति आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ। प्राकृतिक विपदको खबरले पर्यटकहरू माझ डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ। अब खबर फटाफट।
8: बागलुङका माटो परीक्षणमा अम्लीयपन भेटियो। असन्तुलित मल प्रयोगले उर्वरा शक्ति घट्दै उत्पादनमा जोखिम। प्राङ्गारिक मल र सन्तुलित पोषक तत्व प्रयोग गर्न कृषि प्राविधिकको सुझाव। उखु बेचेको 6 महिना बित्दा पनि सर्लाहीका किसानले भुक्तानी पाएनन्। अन्नपूर्ण चिनी उद्योगले करिब 22 करोड तिर्न बाँकी। घर खर्चदेखि खेतीसम्म ऋणको भर। सप्तरीको वर्षाइनमा बर्थिङ सेन्टर बन्द। जनशक्ति र उपकरण अभाव। प्रसूति सेवा नहुँदा गर्भवतीलाई बाहिर जानुपर्ने बाध्यता। म्याग्दीमा 303 मिटर लामो झोलुङ्गी पुल निर्माण, काउसी बोट बाँस बोट जोडिएपछि 1 घण्टाको यात्रा 5 मिनटमा छुट्टियो, किसानलाई केरा बजार पुर्याउन सहज। वन वातावरणमा सरकारको प्राथमिकता बढ्यो, कार्बन व्यापारदेखि डडेलो नियन्त्रण र वन।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको बोटेको सिनेरीमा विनाशकारी बाढी पछि आएको आज 15 दिन भएको छ. अहिलेसम्म 1369 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ. अहिलेसम्म रसुवामा 174, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 202 र नवलपरासी पश्चिममा 222 शव भेटिएको छ. यस्तै उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ. भेटिएको शवमध्ये 102 शनाखतपछि आफन्तलाई बुझाइएको छ. प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ. अझै 5,132 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ. काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी विधान अनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको शनाखत अनिवार्य रहेको बताउनु भएको छ. भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सदस्यहरूको आधिकारिक पहिचान बिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने बताउनु भएको हो. सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवाको भोटेघुसी बाढीपछिको खोज उद्धार उपचार राहतमा सरकारको भूमिकामाथि प्रश्न उठाउने ठाउँ नरहेको बताउनु भएको छ. प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछाने
4: खाइदीहरूको उद्धार र उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परतामा म प्रश्न गर्ने ठाउँ देख्दिनँ. आफ्ना घर, सम्पत्ति र जीवनका आधारभूत साधन समेत गुमाएका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर राज्यले उनीहरूको तत्कालीन आवश्यकता र सुरक्षाको पूर्ण जिम्मेवारी लिएको छ. कठिनाईका बीच पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगेका छन्। क्षतिग्रस्त सडक, पुल, विद्युत, खानेपानी लगायत अत्यावश्यक पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने काम पनि अघि बढाएको हामीले आफ्नै आँखा अगाडि देखिरहेका छौँ. यो कठिन समयमा उद्धार, राहत र पुनर्स्थापनाका लागि भएका प्रयासलाई धन्यवाद दिन कसैले पनि कन्जुसुवाई गर्नुपर्छ जस्तो मलाई लाग्दैन. यद्यपि राज्यले केही गरेन, राज्य कहाँ छ भनेर म केहीले भनेको सुन्दछु. राज्यले गरेन भन्ने गुनासोलाई खण्डन गर्ने सबैभन्दा शक्तिशाली तरिका भनेको राज्य कहाँ छ भनेर दृश्यसहित पस्याउनु हो. म यहीँबाट भन्न चाहन्छु, राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ. राज्य यति बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छहारी बन्न रात दिन खटिएको छ.
3: सभापति लामिछानेले भोटेघुसी बाढी पीडितमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तामाथि कारवाही गर्ने चेतावनी दिनुभएको छ.
4: नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामी प्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नुपर्छ. त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्य सत्ता हो. यही रोसमबाट म सरकार र दलका सम्पूर्ण शुभेच्छकहरूलाई एउटा गम्भीर अपिल गर्न चाहन्छु. यो महाविपदको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक चौतारोमा तुच्छ टिका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिलै बन्द गरौँ. सरकारलाई मेरो स्पष्ट आग्रह छ, पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने त्यसका विरुद्ध हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्र निकाल्ने होइन, राज्य साँच्चीकै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाउने हो, देखाइदिनु होला. नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाब फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन.
3: जिनजी शहीदकी आमा रासोपा सांसद रचना खतिवडाले प्रधानमन्त्री वारेन शाहप्रति आक्रोश पोख्नु भएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडा
5: जेएनजी आन्दोलन भएको 1 वर्ष भयो. जेएनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो. निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त केही बोलिदिनुस्, केही त जेएनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान 7 बजे देखुन् भन्दा भन्दा बेलुकी 7 बजे स्टार्टर त आयो. अन्तमा 1 वर्ष पछि शहीदलाई श्रद्धाञ्जली. अब म यो सरकारलाई 2 प्रश्न सोध्न चाहन्छु. शहीदले न्याय कति वर्षमा पाउँछ सरकार? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ? अब
3: रासोपा सांसद पुरूषोत्तम यादवले जेएनजी आन्दोलनका मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न माग गर्नुभएको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादव,
2: युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पुग्दैछ सामुख महोदय। गत वर्ष 23 गते जेएनजी आन्दोलनको अनुमति लिने र आन्दोलनमा सहभागी हुने मध्ये एक म पनि हुँ र आज यो सदनमा उभिएको छु।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: रासुपा सांसद पुरूषोत्तम यादवले जेएनजी आन्दोलनका मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादव,
4: युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पुग्दैछ सभामुख महोदय। गत वर्ष 23 गते जेएनजी आन्दोलनको अनुमति लिने र आन्दोलनमा सहभागी हुने मध्ये एक म पनि हुँ र आज यो सदनमा उभिएको छु। आज पनि मेरो मनमा अनेकौं प्रश्नहरू पोलिरहेको छ, मेरो मन भारी भएको छ। खासमा हामी सडकमा के माग्न गएका थियौँ जसको बदलामा हामीले लाठी र गोली खानु पर्यो? हाम्रो साथीहरू सुशासनका लागि सडकमा उठ्दा बन्दुकको नालको निशानामा परे र ढले। हाम्रो माग सत्ता थिएन, खुसी थिएन, न त हामी कसैको भाग खोज्न गएका थियौँ। जेएनजी आन्दोलनको माग र मर्म अनि भावना सही थियो भन्ने कुरा निर्वाचन र जनताले अनुमोदन गरिसकेको छ, तर आज पनि अन्तरिम सरकारको जेएनजी पुस्तासँग गरेको सहमति कार्यान्वयन भएको छैन। म ईश्वरसँग प्रार्थना गर्छु सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस् अनि मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गरियोस्। साथै म चेतावनी पनि दिन चाहन्छु, बालुवाटारबाट बार्दली पुगेका एउटा विगतलाई हाम्रा साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहङ्कारको कालो बादल यो सदनभित्र गर्जन बन्द गरियोस्। इतिहास सधैँ जीवित रहन्छ, वीर शहीदहरू जस्तै जेएनजी जनआन्दोलन जिन्दाबाद।
3: जेएनजी शहीद गेयामा रासुपा सांसद रचना खतिवडाले पनि प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश पोख्नु भएको छ।
5: जेएनजी आन्दोलन भएको एक वर्ष भयो, जेएनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो। निमन्त्रणा दिएर कि त आइदिनुहोस्, केही त केही बोलिदिनुहोस्, केही त जेएनजी शहीदको नाममा केही लेखिदिनुहोस् भनेर बिहान 7 बजे देखुन् भन्दा भन्दा बेलुकी 7 बजे स्टार्टर त आयो। अन्तमा एक वर्ष पछि शहीदलाई श्रद्धाञ्जली। अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु, शहीदले न्याय कति वर्षमा पाउँछ सरकार? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ? अब
3: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव संकलन थालेको छ।
6: पाठ्यक्रमलाई समय सापेक्ष, व्यवहारिक, जीवन उपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्डबाटै सुझाव दिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको समन्वयमा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 वटा टोलीले भदौ 30 गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्। कार्यदल अन्तर्गतका 12 वटा विषयगत समूहले साथै प्रदेशका 28 जिल्लामा पुगी विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव लिने कार्यक्रम रहेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणको 28 जिल्लाको भ्रमणपछि 77 वटै शिक्षा विकास तथा समन्वय एकाई र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव संकलन गरिनेछ। सम्पूर्ण प्रक्रिया तिहार अघि नै सक्ने लक्ष्य राखिएको छ। मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ। सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ।
3: अब खबर फटाफट।
7: बागलुङका माटो परीक्षणमा अम्लीयपन भेटियो, असन्तुलित मल प्रयोगले उर्वरा शक्ति घट्दै उत्पादनमा जोखिम, प्राङ्गारिक मल र सन्तुलित पोषक तत्व प्रयोग गर्न कृषि प्राविधिकको सुझाव। उखु बेचेको 6 महिना बित्दा पनि सर्लाहीका किसानले भुक्तानी पाएनन्, अन्नपूर्ण चिनी उद्योगले करिब 22 करोड तिर्न बाँकी, घर खर्चदेखि खेतीसम्म ऋणको भर। सप्तरीको वर्षाइनमा बर्थिङ सेन्टर बन्द, जनशक्ति र उपकरण अभाव, प्रसूति सेवा नहुँदा गर्भवतीलाई बाहिर जानुपर्ने बाध्यता। म्याग्दीमा 303 मिटर लामो झुलुङ्गी पुल निर्माण, काउसी बोट बाँस बोट जोडिएपछि 1 घण्टाको यात्रा 5 मिनटमा छोटियो, किसानलाई केरा बजार पुर्याउन सहज। वन वातावरणमा सरकारको प्राथमिकता बढ्यो, कार्बन व्यापारदेखि डडेलो नियन्त्रण र वन्यजन्तु संरक्षणमा सुधारका संकेत। बागलुङको जैमिनी नगरको प्रशासकीय भवन 5 वर्षमा पनि बनेन, 4 पटक म्याद थपिँदा 72% मात्रै प्रगति।
3: नेपाल भलिबल लिगमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा अन्नपूर्णले खप्तर फाल्कन्सलाई सोझो सेटमा 3-0 पराजित गरेको हो। अन्नपूर्णले खेल 25-15, 25-15 र 29-27 अङ्कले आफ्नो पक्षमा पारेको हो। 4 खेलमा अन्नपूर्णको यो तेस्रो जित हो। पहिलो खेलमा कर्णाली सुविराटसँग 3-1 पराजित भएको अन्नपूर्णले त्यसपछि लगातार 3 खेल जितेको छ। उसले काठमाडौँ रेडर्सलाई 3-0 र मधेस वरियर्सलाई 3-1 सेटले हराएको थियो। खप्तर फाल्कन्सको पनि 4 खेलमा यो लगातार चौथो हार हो। यो सँगै खप्तर प्रतियोगिताबाट बाहिरिएको छ। खप्तरले यसअघि सगरमाथा स्पार्स र कर्णाली र मधेस वरियर्ससँग समान 3-0 हार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: बेलाय भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मुलुकको पश्चिम तथा मध्य भागलाई काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु र यातायात प्रभावित बनेको छ। भदौ 14 गते कृष्णवीरमा सड़क भाँसिएपछि हेटौँडा हुँदै काठमाडौँ आउने वैकल्पिक बाटो कष्टकर भएको छ। चितवनबाट अनिल ढकालको यो रिपोर्ट।
4: काठमाडौँबाट घर हिँडेका कालीकोटका नवीन उपाध्यायले नारायणगढसम्मको यात्रामा निकै शास्ति बेहोर्नु पर्यो। सानो गाडीमा कोचिएर हिँड्नुपर्ने बाध्यता त छँदै थियो, त्यसमाथि महँगो भाडा तिर्नु परेको उहाँको गुनासो छ।
5: म काठमाडौँबाट इबी गाडीमा आएको अनि यो यतापट्टिको बाटो जाम भएर म यो हेटौँडाको बाटो भएर आएको। फरक त्यही हो, अब चाहिनुभन्दा बढी भाडा तिर्नु पर्छ होइन, अनि त्यही हो, अब गाडीहरूले जति भन्यो त्यति दिनै पर्यो। यात्रामा पनि त्यही हो, एकदम चेपिएर मान्छे आउनुपर्छ अब इभीमा। त्यही हो, सोचे जस्तो सिटहरू, अब सिट जस्तो मान्छे मात्रै बसेर आउन मिल्दैन, चेपिएर आउनुपर्छ। त्यही अलिअलि बाटोमा उफार छ, अलिक कच्ची पनि रहेछ धेरै बाटो।
4: पृथ्वी राजमार्गको कृष्ण भीरमा सडक भाँसिएपछि यात्रुले थप हैरानी बेहोर्नु परेको छ। बाटो बन्द भएपछि ठुला यात्रुवाहक बस गुडेका छैनन्, यात्रुको चाप पनि घटेको छैन। चितवनबाट दैनिक करिब 300 यात्रुवाहक सवारी साधन काठमाडौँ जाने गरे पनि पृथ्वी राजमार्गमा अवरोध आएपछि अहिले करिब 50 माइक्रोबस मात्रै सञ्चालन भइरहेका छन्। साँगुरो वैकल्पिक बाटोमा सवारीको चाप बढ्दा यात्रा झनै कठिन बनेको छ। सानो बाटोमा सवारी चलाउनु पर्ने बाध्यताले चालकलाई पनि समस्या भएको छ। सवारी चालक घनश्याम अधिकारी:
6: गाह्रो बाटो, साँगुरो छ, सवारी चाप बढी, त्यसपछि तपाईँको समय धेरै लाग्छ, त्यसमा दुःख त त्यति नै हुन्छ, यात्रुले चालकले सबैले दुःख सँगसँगै पाइन्छ, अनि त्यसमा कस्ट पनि अलिकति बढी नै लाग्छ घुमेर जानुपर्ने। यो बाटो नखुलुन्जेल त बुबियोरै रहनै पर्यो त। यात्रुहरूले गुनासो गर्छन्, टाइममा खान पाइँदैन, पानी पाइँदैन।
4: वैकल्पिक बाटो प्रयोग गर्दा दूरी बढेकोले सवारी सञ्चालनको लागत समेत बढेको यातायात व्यवसायीहरूको भनाइ छ। पुरानो नारायणी यातायात कम्पनी प्रालीका फिल्ड इन्चार्ज लाल कुमार श्रेष्ठ:
7: आर्थिक रूपमा त अब त्यो अब चाहिँ हामी सबैले बुझ्नुपर्ने कुराहरू हो। अब इलेक्ट्रिक बसहरूको पनि अब हाम्रो 150 गाडीहरू चाहिँ यहाँ चाहिँ स्ट्यान्ड बाई बसिराखेको छ। यिनीहरूको चाहिँ अब चाहिँ लोन, अब यिनीहरूको चाहिँ अब चाहिँ आय स्रोत आम्दानी नभएपछि के भइरह होला, यो त सरकारले पनि सरकार पक्षले पनि बुझ्नुपर्ने कुराहरू।
4: भाँसिएको पृथ्वी राजमार्गलाई छाडेर त्यसको माथिल्लो भागबाट वैकल्पिक ट्र्याक खोल्ने तयारी भइरहेको छ। कृष्णभीरबाट अहिले बाटो खुलाउने मात्रै नभई सुरक्षित बाटो बनाउने चुनौती छ।
3: पेसिफिक एसिया ट्राभल एसोसिएसन पाटाले नेपालका धेरैजसो पर्यटक क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण रद्द नगर्न आग्रह गरेको छ।
8: बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगु नेपाललाई जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गति आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। हाल काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ। प्राकृतिक विपदको खबरले पर्यटकहरू माझ डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ।
3: काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी विधान अनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको शनाखत अनिवार्य रहेको बताउनु भएको छ। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सदस्यहरूको आधिकारिक पहिचान बिना नावामलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने बताउनु भएको हो।
9: विश्वास दिएपछि हाम्रो आधारभन्दा बढी विजय भइसक्यो। अब अहिले पनि के गरेर हुन्छ, कलाई भनेर के गरेर हुन्छ, यसलाई कुनै पनि हातमा यो छैन। पुनरावरणबाट नेपालका जो आधिकारिक त हामीले पाउनुपर्ने कुरा भन्ने कोसिस गरिरहेको छ। अहिले कुनै आधार मान्दैन, सर्वसाधारण एउटा न्यायाधीशलाई विश्वास छ, रुखचित्र चर्चा ल्याउँदा नेपालका हामीले
3: नेपाल वायुसेवा निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने भएको छ। खबर यति नै, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: रासोका सांसद पुरूषोत्तम यादवले जेएनजी आन्दोलनका मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न माग गर्नुभएको छ. प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादव,
4: युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पुग्दैछ सभामुख महोदय. गत वर्ष 23 गते जेएनजी आन्दोलनको अनुमति लिने र आन्दोलनमा सहभागी हुने मध्ये एक म पनि हुँ र आज यो सदनमा उभिएको छु. आज पनि मेरो मनमा अनेकौं प्रश्नहरू पोलिरहेको छ, मेरो मन भारी भएको छ. खासमा हामी सडकमा के माग्न गएका थियौँ जसको बदलामा हामीले लाठी र गोली खानु पर्यो? हाम्रो साथीहरू सुशासनका लागि सडकमा उठ्दा बन्दुकको नालको निशानामा परे र ढले. हाम्रो माग सत्ता थिएन, खुसी थिएन, न त हामी कसैको भाग खोज्न गएका थियौँ. जेएनजी आन्दोलनको माग र मर्म अनि भावना सही थियो भन्ने कुरा निर्वाचन र जनताले अनुमोदन गरिसकेको छ. तर आज पनि अन्तरिम सरकारको जेएनजी पुस्तासँग गरेको सहमति कार्यान्वयन भएको छैन. म ईश्वरसँग प्रार्थना गर्छु सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस् अनि मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गरियोस्. साथै म चेतावनी पनि दिन चाहन्छु, बालुवाटारबाट बार्दली पुगेका एउटा विगतलाई हाम्रा साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहङ्कारको कालो बादल यो सदनभित्र गर्जन बन्द गरियोस्. इतिहास सधैँ जीवित रहन्छ वीर शहीदहरू जस्तै. जेएनजी जनआन्दोलन जिन्दाबाद.
3: जेएनजी शहीद गियामा रासोपा सांसद रचना खतिवडाले पनि प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश पोख्नु भएको छ.
5: जेएनजी आन्दोलन भएको एक वर्ष भयो. जेएनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो. निमन्त्रणा दिएर कि त आइदिनुहोस्, केही त केही बोलिदिनुहोस्, केही त जेएनजी शहीदको नाममा केही लेखिदिनुहोस् भनेर बिहान 7 बजे देखुन् भन्दा भन्दा बेलुकी 7 बजे स्टार्टर त आयो. अन्तमा एक वर्ष पछि शहीदलाई श्रद्धाञ्जली. अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु. शहीदले न्याय कति वर्षमा पाउँछ सरकार? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ? अब
3: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव संकलन थालेको छ.
6: पाठ्यक्रमलाई समय सापेक्ष, व्यवहारिक, जीवन उपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्डबाटै सुझाव दिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ. प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको समन्वयमा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 वटा टोलीले भदौ 30 गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्. कार्यदल अन्तर्गतका 12 वटा विषयगत समूहले साथै प्रदेशका 28 जिल्लामा पुगी विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव लिने कार्यक्रम रहेको छ. पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणको 28 जिल्लाको भ्रमणपछि 77 वटै शिक्षा विकास तथा समन्वय एकाई र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव संकलन गरिनेछ. सम्पूर्ण प्रक्रिया तिहार अघि नै सक्ने लक्ष्य राखिएको छ. मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रहे फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ. सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ.
3: अब खबर फटाफट.
7: बागलुङका माटो परीक्षणमा अम्लीयपन भेटियो. असन्तुलित मल प्रयोगले उर्वरा शक्ति घट्दै उत्पादनमा जोखिम. प्राङ्गारिक मल र सन्तुलित पोषक तत्व प्रयोग गर्न कृषि प्राविधिकको सुझाव. उखु बेचेको 6 महिना बित्दा पनि सर्लाहीका किसानले भुक्तानी पाएनन्। अन्नपूर्ण चिनी उद्योगले करिब 22 करोड तिर्न बाँकी. घर खर्चदेखि खेतीसम्म ऋणको भर. सप्तरीको वर्षाइनमा बर्थिङ सेन्टर बन्द. जनशक्ति र उपकरण अभाव. प्रसूति सेवा नहुँदा गर्भवतीलाई बाहिर जानुपर्ने बाध्यता. म्याग्दीमा 303 मिटर लामो झोलुङ्गी पुल निर्माण. काउसी बोट, बाँस बोट जोडिएपछि 1 घण्टाको यात्रा 5 मिनटमा छुट्टियो. किसानलाई केरा बजार पुर्याउन सहज. वन वातावरणमा सरकारको प्राथमिकता बढ्यो. कार्बन व्यापारदेखि डडेलो नियन्त्रण र वन्यजन्तु संरक्षणमा सुधारका संकेत. बागलुङको जैमिनी नगरको प्रशासकीय भवन 5 वर्षमा पनि बनेन. 4 पटक म्याद थपिँदा 72% मात्रै प्रगति.
3: नेपाल भलिबल लिगमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जित निकालेको छ. त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवरथलमा अन्नपूर्णले खप्तर फाल्कन्सलाई सोझो सेटमा 3-0 पराजित गरेको हो. अन्नपूर्णले खेल 25-15, 25-15 र 29-27 अङ्कले आफ्नो पक्षमा पारेको हो. 4 खेलमा अन्नपूर्णको यो तेस्रो जित हो. पहिलो खेलमा कर्णाली शिवराजसँग 3-1 पराजित भएको अन्नपूर्णले त्यसपछि लगातार 3 खेल जितेको छ. उसले काठमाडौँ रेडर्सलाई 3-0 र मधेस वरियर्सलाई 3-1 सेटले हराएको थियो। खप्तर फाल्कन्सको पनि चार खेलमा यो लगातार चौथो हार हो। यो सँगै खप्तर प्रतियोगिताबाट बाहिरिएको छ। खप्तरले यसअघि सगरमाथा स्पार्स र कर्णाली र मधेस वरियर्ससँग समान 3-0 हार बेहोरेको थियो।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मुलुकको पश्चिम तथा मध्य भागलाई काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु र यातायात प्रभावित बनेको छ। भदौ 14 गते कृष्णवीरमा सड़क भाँसिएपछि हेटौँडा हुँदै काठमाडौँ आउने वैकल्पिक बाटो कष्टकर भएको छ। चितवनबाट अनिल ढकालको यो रिपोर्ट।
4: काठमाडौँबाट घर हिँडेका कालीकोटका नवीन उपाध्यायले नारायणगढसम्मको यात्रामा निकै शास्ति बिहोर्नु पर्यो। सानो गाडीमा कोचिएर हिँड्नुपर्ने बाध्यता त छँदै थियो, त्यसमाथि महँगो भाडा तिर्नु परेको उहाँको गुनासो छ।
5: म काठमाडौँबाट इभी गाडीमा आएको अनि यो यतापट्टिको बाटो जाम भएर म यो हेटौडाको बाटो भएर आएको। फरक त्यही हो, अब चाहिने भन्दा बढी भाडा तिर्नु पर्छ होइन, अनि त्यही हो, अब गाडीहरूले जति भन्यो त्यति दिनै पर्यो। यात्रामा पनि त्यही हो, एकदम चेपिएर मान्छे आउनुपर्छ। अब इभीमा त्यही हो, सोचे जस्तो सिटहरू, अब सिट जस्तो मान्छे मात्रै बसेर आउन मिल्दैन, चेपिएर आउनुपर्छ। त्यही अलिअलि बाटोमा उफार छ, अलि कच्ची पनि रहेछ धेरै बाटो।
4: पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भाँसिएपछि यात्रुले थप हैरानी बेहोर्नु परेको छ। बाटो बन्द भएपछि ठुला यात्रुवाहक बस गुडेका छैनन्, यात्रुको चाप पनि घटेको छैन। चितवनबाट दैनिक करिब 300 यात्रुवाहक सवारी साधन काठमाडौँ जाने गरे पनि पृथ्वी राजमार्गमा अवरोध आएपछि अहिले करिब 50 माइक्रोबस मात्रै सञ्चालन भइरहेका छन्। साँगुरो वैकल्पिक बाटोमा सवारीको चाप बढ्दा यात्रा झनै कठिन बनेको छ। सानो बाटोमा सवारी चलाउनु पर्ने बाध्यताले चालकलाई पनि समस्या भएको छ। सवारी चालक घनश्याम अधिकारी:
6: गाह्रो बाटो, साँगुरो छ, सवारी चाप बढी, त्यसपछि तपाईँको समय धेरै लाग्छ, त्यसमा दुःख त त्यति नै हुन्छ। यात्रुले, चालकले, सबैले दुःख सँगसँगै पाइन्छ, अनि त्यसमा कस्ट पनि अलिकति बढी नै लाग्छ। घुमेर जानुपर्ने यो बाटो नखलुन्जेल त बुद्धिहोरी रहनै पर्यो त। यात्रुहरूले गुनासो गर्छन्, टाइममा खान पाइँदैन, पानी पाइँदैन।
4: वैकल्पिक बाटो प्रयोग गर्दा दूरी बढेकोले सवारी सञ्चालनको लागत समेत बढेको यातायात व्यवसायीहरूको भनाइ छ। पुरानो नारायणी यातायात कम्पनी प्रालीका फिल्ड इन्चार्ज लाल कुमार श्रेष्ठ:
7: आर्थिक रूपमा त अब त्यो अब चाहिँ हामी सबैले बुझ्नुपर्ने कुराहरू हो। अब इलेक्ट्रिक बसहरूको पनि अब हाम्रो 150 गाडीहरू चाहिँ यहाँ चाहिँ स्ट्यान्ड बाई बसिराखेको छ। उनीहरूको चाहिँ अब चाहिँ लोन, अब यिनीहरूको चाहिँ अब चाहिँ आय स्रोत आम्दानी नभएपछि के भइरह होला, यो त सरकारले पनि
4: भाषिएको पृथ्वी राजमार्गलाई छाडेर त्यसको माथिल्लो भागबाट वैकल्पिक ट्र्याक खोल्ने तयारी भइरहेको छ। कृष्णभीरबाट अहिले बाटो खुलाउने मात्रै नभई सुरक्षित बाटो बनाउने चुनौती छ।
3: पासिफिक एसिया ट्राभल एसोसिएसन पाटाले नेपालका धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण रद्द नगर्न आग्रह गरेको छ।
8: बाढी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिङ्गो नेपाललाई जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गति आएको बाढी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। हाल काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ। प्राकृतिक विपदको खबरले पर्यटकहरू माझ डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ।
3: काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी विधान अनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको शनाखत अनिवार्य रहेको बताउनु भएको छ। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सदस्यहरूको आधिकारिक पहिचान बिना नावावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने बताउनु भएको हो।
9: विचार दिएपछि हाम्रो आधारभन्दा बढी बुझे भइसक्यो। अब अहिले पनि के गरेर हुन्छ, कलाई भनेर के गरेर हुन्छ, यसलाई कुनै पनि हात पाइयो छैन। पुनरावरणबाट नेपालका आधिकारिकता हामीले पाउनुपर्ने कुरा गर्ने कोसिस गरिरहेको छ। हामी कुनै आधार मान्दैन, सम्झदा एउटा न्यायाधीशलाई विश्वास रुख चित्त चाप्टा ल्याउँदा नेपालका हामीले पाउने सबै विश्वास
3: नेपाल वायुसेवा निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने भएको छ। खबर यति नै, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: मुलुकको पश्चिम तथा मध्य भागलाई काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु र यातायात प्रभावित बनेको छ। भदौ 14 गते कृष्णवीरमा सड़क भाँसिएपछि हेटौँडा हुँदै काठमाडौँ आउने वैकल्पिक बाटो कष्टकर भएको छ। चितवनबाट अनिल ढकालको यो रिपोर्ट।
4: काठमाडौँबाट घर हिँडेका कालीकोटका नवीन उपाध्यायले नारायणगढसम्मको यात्रामा निकै शास्ति बेहोर्नु पर्यो। सानो गाडीमा कोचिएर हिँड्नुपर्ने बाध्यता त छँदै थियो, त्यसमाथि महँगो भाडा तिर्नु परेको उहाँको गुनासो छ।
5: म काठमाडौँबाट इबी गाडीमा आएको अनि यो यतापट्टिको बाटो जाम भएर म यो हेटौडाको बाटो भएर आएको। फरक त्यही हो, अब चाहिनुभन्दा बढी भाडा तिर्नु पर्छ होइन, अनि त्यही हो, अब गाडीहरूले जति भन्यो त्यति दिनै पर्यो। यात्रामा पनि त्यही हो, एकदम चेपिएर मान्छे आउनुपर्छ। अब इभीमा त्यही हो, सोचे जस्तो सिटहरू, अब सिट जस्तो मान्छे मात्रै बसेर आउन मिल्दैन, चेपिएर आउनुपर्छ। त्यही अलिअलि बाटोमा उफार छ, अलिक कच्ची पनि रहेछ धेरै बाटो।
4: पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भाँसिएपछि यात्रुले थप हैरानी बेहोर्नु परेको छ। बाटो बन्द भएपछि ठुला यात्रुवाहक बस गुडेका छैनन्, यात्रुको चाप पनि घटेको छैन। चितवनबाट दैनिक करिब 300 यात्रुवाहक सवारी साधन काठमाडौँ जाने गरे पनि पृथ्वी राजमार्गमा अवरोध आएपछि अहिले करिब 50 माइक्रोबस मात्रै सञ्चालन भइरहेका छन्। साँगुरो वैकल्पिक बाटोमा सवारीको चाप बढ्दा यात्रा झनै कठिन बनेको छ। सानो बाटोमा सवारी चलाउनु पर्ने बाध्यताले चालकलाई पनि समस्या भएको छ। सवारी चालक घनश्याम अधिकारी:
6: गाह्रो बाटो, साँगुरो छ, सवारी चाप बढी, त्यसपछि तपाईँको समय धेरै लाग्छ, त्यसमा दुःख त त्यति नै हुन्छ। यात्रुले, चालकले, सबैले दुःख सँगसँगै पाइन्छ, अनि त्यसमा कस्ट पनि अलिकति बढी नै लाग्छ। घुमेर जानुपर्ने यो बाटो नखुलुन्जेल त बुबिओरी रहनै पर्यो त। यात्रुहरूले गुनासो गर्छन्, टाइममा खान पाइँदैन, पानी पाइँदैन।
4: वैकल्पिक बाटो प्रयोग गर्दा दूरी बढेकोले सवारी सञ्चालनको लागत समेत बढेको यातायात व्यवसायीहरूको भनाइ छ। पुरानो नारायणी यातायात कम्पनी प्रालीका फिल्ड इन्चार्ज लाल कुमार श्रेष्ठ:
7: आर्थिक रूपमा त अब त्यो अब चाहिँ हामी सबैले बुझ्नुपर्ने कुराहरू हो। अब इलेक्ट्रिक बसहरूको पनि अब हाम्रो 100-150 गाडीहरू चाहिँ यहाँ चाहिँ स्ट्यान्ड बाई बसिराखेको छ। उनीहरूको चाहिँ अब चाहिँ लोन, अब यिनीहरूको चाहिँ अब चाहिँ आय स्रोत आम्दानी नभएपछि के भइरह होला, यो त सरकारले पनि सरकार पक्षले पनि बुझ्नुपर्ने कुराहरू।
4: भाँसिएको पृथ्वी राजमार्गलाई छाडेर त्यसको माथिल्लो भागबाट वैकल्पिक ट्र्याक खोल्ने तयारी भइरहेको छ। कृष्णभीरबाट अहिले बाटो खुलाउने मात्रै नभई सुरक्षित बाटो बनाउने चुनौती छ।
3: पेसिफिक एसिया ट्राभल एसोसिएसन पाटाले नेपालका धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण रद्द नगर्न आग्रह गरेको छ।
8: बाढी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिङ्गो नेपाललाई जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गति आएको बाढी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। हाल काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ। प्राकृतिक विपदको खबरले पर्यटकहरू माझ डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ।
3: काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी विधान अनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको शनाखत अनिवार्य रहेको बताउनु भएको छ। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सदस्यहरूको आधिकारिक पहिचान बिना नावावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने बताउनु भएको हो।
9: शिक्षा दिएपछि हाम्रो आधारभन्दा बढी बुझे भइसक्यो। अब अहिले पनि के गरेर हुन्छ, कलाई भनेर के गरेर हुन्छ, यसलाई कुनै पनि हात पढेको छैन। पुनरावरणबाट नेपालका जो आधिकारिक त हामीले पाउनुपर्ने कुरा पनि बुझिँदैन, अहिले कुनै आधार मान्दैन। सर्वसाधारण न्यायाधीशलाई विश्वास रुख चित्र चाप्टा ल्याउँदा नेपालका हामीले पाउने
3: नेपाल वायु सेवा निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने भएको छ। खबर यति नै, नमस्कार।
2: यो BFBS 89.9

0: Radio. Gorka
1: Radio. Sainya Samudai Ma.
0: Reliant Buddy.
1: On Air.
0: App Ma.
1: Ani Smart Speaker Ma Banhos.
2: Play BFBS.
0: You, BFBS Gorka Radio Ho.
1: Radio. Gorka Radio Ho.
3: रासुका सांसद पुरुषोत्तम यादवले जेएनजी आन्दोलनका मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादव,
4: युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पुग्दैछ सभामुख महोदय। गत वर्ष 23 गते जेएनजी आन्दोलनको अनुमति लिने र आन्दोलनमा सहभागी हुने मध्ये एक म पनि हुँ र आज यो सदनमा उभिएको छु। आज पनि मेरो मनमा अनेकौं प्रश्नहरू पोलिरहेको छ, मेरो मन भारी भएको छ। खासमा हामी सडकमा के माग्न गएका थियौँ जसको बदलामा हामीले लाठी र गोली खानुभयो? हाम्रो साथीहरू सुशासनका लागि सडकमा उठ्दा बन्दुकको नालको निशानामा परे र ढले। हाम्रो माग सत्ता थिएन, खुसी थिएन, न त हामी कसैको भाग खोज्न गएका थियौँ। जेएनजी आन्दोलनको माग र मर्म अनि भावना सही थियो भन्ने कुरा निर्वाचन र जनताले अनुमोदन गरिसकेको छ, तर आज पनि अन्तरिम सरकारको जेएनजी पुस्तासँग गरेको सहमति कार्यान्वयन भएको छैन। म ईश्वरसँग प्रार्थना गर्छु सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस् अनि मृतक परिवार र घाइतेहरूसँग गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गरियोस्। साथै म चेतावनी पनि दिन चाहन्छु, बालुवाटारबाट बार्दली पुगेका एउटा विगतलाई हाम्रा साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहङ्कारको कालो बादल यो सदनभित्र गर्जन बन्द गरियोस्। इतिहास सधैँ जीवित रहन्छ, वीर शहीदहरू जस्तै जेएनजी जनआन्दोलन जिन्दाबाद।
3: जेएनजी शहीद गेयामा रासुपा सांसद रचना खतिवडाले पनि प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश पोख्नु भएको छ।
5: जेएनजी आन्दोलन भएको एक वर्ष भयो, जेएनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो। निमन्त्रणा दिएर कि त आइदिनुहोस्, केही त केही बोलिदिनुहोस्, केही त जेएनजी शहीदको नाममा केही लेखिदिनुहोस् भनेर बिहान 7 बजे देखुन् भन्दा भन्दा बेलुकी 7 बजे स्टार्टर त आयो। अन्तमा एक वर्ष पछि शहीदलाई श्रद्धाञ्जली। अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु, शहीदले न्याय कति वर्षमा पाउँछ सरकार? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ? अब
3: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव संकलन थालेको छ।
6: पाठ्यक्रमलाई समय सापेक्ष, व्यवहारिक, जीवन उपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्डबाटै सुझाव दिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको समन्वयकत्वमा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 वटा टोलीले भदौ 30 गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्। कार्यदल अन्तर्गतका 12 वटा विषयगत समूहले साथै प्रदेशका 28 जिल्लामा पुगी विद्यार्थी, प्रधानाध्यापक, अध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव लिने कार्यक्रम रहेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणको 28 जिल्लाको भ्रमणपछि 77 वटै शिक्षा विकास तथा समन्वय एकाइ र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव संकलन गरिनेछ। सम्पूर्ण प्रक्रिया तिहार अघि नै सक्ने लक्ष्य राखिएको छ। मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ। सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ।
3: अब खबर फटाफट।
7: बागलुङका माटो परीक्षणमा अम्लीयपन भेटियो, असन्तुलित मल प्रयोगले उर्वरा शक्ति घट्दै उत्पादनमा जोखिम, प्राङ्गारिक मल र सन्तुलित पोषक तत्व प्रयोग गर्न कृषि प्राविधिकको सुझाव। उखु बेचेको 6 महिना बित्दा पनि सर्लाहीका किसानले भुक्तानी पाएनन्, अन्नपूर्ण चिनी उद्योगले करिब 22 करोड तिर्न बाँकी, घर खर्चदेखि खेतीसम्म ऋणको भर। सप्तरीको वर्षाइनमा बर्थिङ सेन्टर बन्द, जनशक्ति र उपकरण अभाव, प्रसूति सेवा नहुँदा गर्भवतीलाई बाहिर जानुपर्ने बाध्यता। म्याग्दीमा 303 मिटर लामो झोलुङ्गी पुल निर्माण, काउसी बोट बाँस बोट जोडिएपछि 1 घण्टाको यात्रा 5 मिनटमा छोटियो, किसानलाई केरा बजार पुर्याउन सहज। वन वातावरणमा सरकारको प्राथमिकता बढ्यो, कार्बन व्यापारदेखि डढेलो नियन्त्रण र वन्यजन्तु संरक्षणमा सुधारका संकेत। बागलुङको जैमिनी नगरको प्रशासकीय भवन 5 वर्षमा पनि बनेन, 4 पटक म्याद थपिँदा 72% मात्रै प्रगति।
3: नेपाल भलिबल लिगमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा अन्नपूर्णले खप्तर फाल्कन्सलाई सोझो सेटमा 3-0 पराजित गरेको हो। अन्नपूर्णले खेल 25-15, 25-15 र 29-27 अङ्कले आफ्नो पक्षमा पारेको हो। 4 खेलमा अन्नपूर्णको यो तेस्रो जित हो। पहिलो खेलमा कर्णाली सुब्बराजसँग 3-1 पराजित भएको अन्नपूर्णले त्यसपछि लगातार 3 खेल जितेको छ। उसले काठमाडौँ रेडर्सलाई 3-0 र मधेस वरियर्सलाई 3-1 हराएको थियो। खप्तर फाल्कन्सको भने 4 खेलमा यो लगातार चौथो हार हो। यो सँगै खप्तर प्रतियोगिताबाट बाहिरिएको छ। खप्तरले यसअघि सगरमाथा स्पार्स र कर्णाली र मधेस वरियर्ससँग समान 3-0 हार हेरेको थियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: साइप्रसमा संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा उत्कृष्ट सेवा पुर्याए बापत बेलायती शान्ति सेनालाई पदकद्वारा सम्मानित गरिएको छ। निकोसियामा 39 इन्जिनियर रेजिमेन्ट र यससँग आबद्ध एकाईहरूलाई ती पदकहरू प्रदान गरिएको हो। थप विल हलिसबाट
4: Head of the United Nations Peacekeeping Force in Cyprus, Kazim Diagne, personally handed medals to the sappers. The men and women are from the British Army, but have been wearing the blue beret of the UN peacekeeper for the last 6 months. They're here for an important job. Daily patrols of the Green Line buffer zone help to keep the peace between Greek and Turkish Cypriots on the divided island. Soon, 8th Battalion the Rifles will take over in Sector 2. Will Hollis, BFBS Forces News, Nicosia.
3: बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले वेस्ट ब्याङ्कका अवैध वस्तुहरूबाट हुने आयातमाथि लगाइएको प्रतिबन्धको बचाव गर्नुभएको छ। संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री बर्नहमले बेलायत सधैँ निष्पक्षता र न्यायको पक्षमा हो भने स्पष्ट पार्नुभएको छ।
5: And leadership is about taking action where there is injustice, where we need to correct unfairness, people being driven out of their homes, losing their homes, being intimidated in their daily lives.
3: बेलायतको हवाई ट्राफिक नियन्त्रण सेवा प्रदायक संस्था एनएटीएसमा देखिएको प्राविधिक गडबडीका कारण 3,30,000 भन्दा बढी यात्रुहरू प्रभावित भएका छन्। एयरलाइन्स सीओकेका अनुसार 2,000 भन्दा बढी उडानहरू रद्द वा ढिलो भएका छन् र धेरै यात्रुहरूले अझै पनि समस्या भोगिरहेका छन्। सिकागो फर्किने प्रयासमा रहेका ज्याक र चेरिल हेत्रो
6: We were on the airplane 8 hours.
7: We stayed downstairs waiting for our bags, and finally immigration kicked us out at 1:30. And we came up here, and there was barely floor space.
6: It was just way too many people.
3: भारतका विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा उतार गरी नेपाल ल्याइएका 15 नेपाली बालबालिका मध्ये 10 जनालाई भैरवामा अभिभावकको जिम्मा लगाइएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको विशेष पहल तथा प्रहरी महानिरीक्षकको समन्वयमा भारतीय प्रहरी नेपाली दूतराज दूतावास तथा सम्बन्धित सामाजिक संघ संस्थाको समन्वयमा उनीहरूको उद्धार गरेर स्वदेश ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपाल प्रहरीको समन्वयमा भारतको दिल्ली स्थित मानवेश्विकन तथा अवसर प्रसार वृद्ध कार्यरत एक संस्थाले महाराष्ट्र दिल्ली झारखण्ड बिहार लगायतका स्थानबाट बालबालिकाको उद्धार गरेको हो। उद्धार गरिएका मध्ये 10 बालक र 5 बालिका छन्। किन इन्डियाका निर्देशक नवीन जोशीका अनुसार उनीहरूलाई मदरसामा पढाउने भन्दै भारत लगिएको थियो। यस्तै पारिवारिक विग्रह घरेलु झैँ झगडा तथा पारिवारिक हिंसाका कारण केही बालबालिका जोखिमपूर्ण अवस्थामा पुगेका थिए। केही बालिका दिल्लीको रेलवे स्टेशनमा अलपत्र अवस्थामा फेला परेपछि उद्धार गरे।